0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
4: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
1: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
6: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगञ्जमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8-11 बजेसम्म, बेलुका 4-7 बजेसम्म, जाडो महिनामा बिहान 9-12 बजेसम्म र बेलुका 3-5:30 बजेसम्म, शनिबार बिहान 9-1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगञ्ज, बाँके।
6: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
8: बाँके, बर्दिया, दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्ने कसुर फिलक थाहा पहिलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
9: सम्पर्क नम्बर कार्यालय प्रमुख 98-583-88, सूचना अधिकारी 98-583-88, ओ फोन नम्बर 081-550-626, 550-627, फ्याक्स नम्बर 081-550-426।
8: 24 घण्टा सम्पर्क कर सेकजिना मोबाइल नम्बर 98-580-53-488, साथै पैसा निलग्ना नम्बर 107 म समेत सम्पर्क गर्बी। ओ कार्यालय के इमेल CIAA@gmail.com। अक्य दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज, बाँके।
10: ओ ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
11: अन्त कहाँ हुनु नि? नमन शपिंग सेन्टरमा हो।
10: अरे अरे सपना, तिमी कता जान लागे कि?
12: कहाँ हुनु? नमन शपिंग सेन्टरतिर।
10: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन शपिङ सेन्टरमा पाए ओ मारे म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
10: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
11: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
10: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
11: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
13: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
12: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
13: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
14: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842858950 र 9840879761।
15: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
16: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
15: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
11: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
16: चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, सम्पर्क मोबाइल नम्बर 9815948001 र 9866949140।
13: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
12: ए लिनुहोस् त।
13: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
12: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
13: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 9 गते शनिबार, सन् 2026 मे 23 तारीख अधिक जेठ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको तनहुँको रेडियो बन्दीपुर 88.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
1: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्वविवेक प्रयोग गर्न थालेको भनाई।
0: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
1: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका, एसटीईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने, शिक्षाविदको भनाई।
4: यदि पढ्ने हो भने, विषय मिल्छ भने, आफ्नै गाउँठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
0: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख तेहरानमा, मध्य पूर्व युद्ध लम्बिए, विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
1: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सीटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
5: सीटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
6: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नयाँ सरकारको आगमन सँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ। यस अगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ। कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि बेलुकी 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले गएको बैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक धेरै कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आएको जनाएको छ। केन्द्रका सूचना अधिकारी सरिता कुमारी खतिवडाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनका क्रममा विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाएको बताउनु भएको छ। कर्मचारीलाई जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्व विवेक प्रयोग गरेर सरकारको कार्य लक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचना नै कमजोर छ। एउटा कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनु पर्ने अवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ। कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागू नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था रहेको छ। कर्मचारीले जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर कर्मचारी खुशी बनाएर काम लगाउँदा सरकारको नीति योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविदहरूको भनाइरहेको खबर गोर्खा पत्रले लेखेको छ।
6: सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा रासोपका सभापति रवि लामिछाने, प्रार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउँदा पनि न्यायको मूल मर्म पराजित नहुने अदालतको भनाई छ। पोखराका सूर्यदर्शन सहकारीका पीड़ितहरूले लामिछाने लगायतले सहकारीको रकम हिनामिना गरी गोर्खा मीडिया नेटवर्कमा लगानी गरेको आरोप लगाउँदै आएका छन्। अनुसन्धानका क्रममा सहकारीबाट निकालिएको रकम विभिन्न ठाउँमा लगानी गरिएको र सम्पत्ति शुद्धिकरण भएको प्रमाण भेटिएको अभियोजन पक्षको दावी छ। जीवी राई गोर्खा मीडियाका अध्यक्ष हुन्। लामिछाने र जोशी तत्कालीन संचालक हुनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओली विरूद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलो पटक हो। बैठकमा भनाइराख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका गर्नुभएको थियो भने अर्का उपाध्यक्ष श्री रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो। बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एक ढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभन समेत भएको खबर आजका पत्रिकाहरूले लेखेका छन्।
6: अति कम विकसित देश एलडीसीबाट विकासशील देशमा स्तरोन्नति हुने समय सीमा 3 वर्षपछि धकेल्ने नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको यो दोस्रो पटक हो। राष्ट्र मन्त्री शिशिर खनालले गएको वैशाख 30 मा राष्ट्रसंघको विकास नीति समिति सीडीबीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले पनि सन् 2026 मा नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। स्तरोन्नति हुँदा अहिले पाइरहेका कतिपय व्यापारिक सुविधा र सहुलियतपूर्ण ऋण गुम्ने भए पनि यसले देशप्रतिको छवि र सार्वभौम साख मूल्याङ्कनमा सुधार हुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: आया कैरनमा कक्षा 11 को पढ़ाईको विषयमा शिक्षाविद्सँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98571 21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: Better appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Better ko bani lagisakeko cha. Better appliances, Better ko bani lagcha.
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिजेल हामीले कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, रवि जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज, पार्टी सचिवालयमा कमजोर बन्दै ओली, विकासशील देशमा स्तर उन्नति हुन नेपालले माझ थप 3 वर्ष लगायतका खबर प्रस्तुत
10: गर्यौं। मधेस प्रदेशका दलित, विपन्न र न्यून आय भएका परिवारमा कुपोषणले जालो फैलाउँदै गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला ठूला होटलमा सभा, गोष्ठी र भोज भतेर गरेर गफमै समय बिताइरहेको छ। अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुँदै गएको छ। नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्वे 2025 सर्वेक्षण अनुसार मधेसमा 15-19 वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रति हजारमा 71 जना छ। नेपालमा यो कर्णाली पछिको दोस्रो हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रति हजारमा 77 जना गर्भवती हुन्छन् भने देशैभरि यो उमेरमा प्रति हजारमा 48 जना किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ। मधेस प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ। मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादव भन्नुहुन्छ, त्यहाँ कुपोषणलाई लक्षित गरी गरीब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मधेस प्रदेशमा पोषणको क्षेत्रमा बजेटले न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न सक्दैन, यो दुःखद पक्ष हो, उहाँले भन्नुभयो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौं। मधेसमा कुपोषण बढ्नका थुप्रै कारणहरू छन्, जसमा पोषणका लागि सिफारिश गरिएका व्यवहारहरू नअंगालिनु र यसका विषयमा जनचेतना नहुनु नै प्रमुख रहेको विशेषज्ञहरूको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजासँगै विद्यार्थीहरू कक्षा 11 भर्ना हुने तयारीमा छन्। असार 1 गतेदेखि नयाँ भर्ना खुल्दैछ। कक्षा 11 र 12 माध्यमिक तहकै शिक्षा भए पनि धेरै विद्यार्थी र अभिभावकलाई यसलाई उच्च शिक्षाको शुरूआतका रूपमा हेर्ने गरेका छन्। त्यसैले कक्षा 10 पछि कुन विद्यालय र कुन विषय रोज्ने भन्ने विषय अहिले मुख्य चासो बनेको छ। धेरै विद्यालय कक्षा 10 मात्रै सञ्चालन हुने, विषयगत फरक र ठूलो शहरमा राम्रो अवसर पाइन्छ भन्ने सोचका कारण पनि विद्यार्थीहरू नयाँ विद्यालय खोज्ने गरेका छन्। कक्षा 11 र 12 कहाँ पढ्दा उपयुक्त हुन्छ भनेर साथी महेश तिवारीले शिक्षाविद सुमन गोपाल आचार्यलाई सोध्नु भएको छ।
11: विद्यार्थीले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई चिनिरहेको हुन्छ, सायद ऊ घरको नजिकको विद्यालयमा पढेको हुन्छ, आउने जान सजिलो हुने भयो। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई र आफ्नै ठाउँ गाउँ ठाउँमा पढ्दा चाहे नेपाल सरकारको उद्देश्य पनि यही कारणले 12 क्लाससम्म माध्यमिकमा लगेको पनि हो। यदि पढ्ने हो भने, विषय मिल्छ भने आफ्नै गाउँठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
12: नयाँ भर्ना 11 भर्ना हुँदाखेरि चाहिँ विद्यालय छान्दाखेरि सबैभन्दा पहिले चाहिँ कुन कुरालाई प्राथमिकता दिनुपर्छ, विद्यार्थी अथवा अभिभावक?
11: त्यो बच्चाले सबैभन्दा पहिला आफूले के पढ्ने हो, कुन विषय पढ्ने हो भन्ने कुरामा आफूसँग भएको क्षमताको आधारमा आफ्नो बुवा आमाले, परिवारले पढाउन सक्ने त्यो विषय भएको स्कुल जान्नु पर्यो। सुविधाहरू, त्यो ठाउँमा त्यो माहौलले उसलाई कतिको सपोर्ट गर्छ, स्कुलको बारेमा त्यो विद्यार्थीले आफूले चाहेको सबै चिज पुरा छ कि छैन भने छानेर मात्रै त्यो विद्यार्थीहरू त्यो कलेजमा भर्ना हुन जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
12: ठ्याक्कै विद्यार्थीले अभिभावकले चाहिँ यो राम्रो हो होइन भनेर चाहिँ कसरी छुट्याउने र यो धेरै शुल्क लिने विद्यालय नै राम्रो हो भन्ने धारणा चाहिँ कतिको छ? यो
11: यहाँ कस्तो स्कुलहरू छ भने एउटा नेपालभरिको टप आएको विद्यार्थीलाई मात्रै भर्ना लिन्छ। त्यो चाहिँ स्वतः टप भयो, कमजोर विद्यार्थीहरूलाई पनि भर्ना लिएर राम्रो बनाइदिएको स्कुलहरू पनि छ। कुन लेभलको विद्यार्थी हो र कहाँ जाने हो भन्ने कुरा चाहिँ अभिभावकले बुझ्नुपर्छ। अनि खर्च पनि त्यही आधारमा परेको हुन्छ, यो खर्च सही हो कि होइन त विद्यार्थी आफूले मूल्याङ्कन गर्नुपर्छ। साथीको लयमा, कमिसनको लयमा पनि विद्यार्थीहरू भर्ना हुने जाने चलनहरू छ। त्यहाँदेखि अभिभावकहरूले विद्यार्थीहरूले कलेज छान्दाखेरि आफूले पढ्न चाहेको, आफूले खर्च गर्न सक्ने त्यो विद्यालयले दिने नतिजा, त्यो नतिजा कुन माध्यम, राम्रो विद्यार्थीको मात्र नतिजा हो या कमजोर विद्यार्थीहरूलाई पनि दिएको सपोर्ट सहयोग कस्तो छ भन्ने सबै चिजहरू स्टडी गरेर मात्रै भर्ना हुन जानुपर्छ। रिजल्ट कस्तो छ भने ठुलो र सहरको स्कुलको मात्र रिजल्ट राम्रो छ भन्ने छैन, गाउँतिरको स्कुलकोहरूको पनि नतिजा नराम्रो भएको त छैन, राम्रो नतिजा छ।
12: जति पनि दस कक्षा पास गरेर अब एघारमा भर्ना हुँदै हुनुहुन्छ विद्यार्थीहरू, उहाँहरू र सँगसँगै अभिभावकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
11: सकेसम्म आफ्नो गाउँठाउँमा आफूले छानेको विषयहरू छ र त्यही विषयमा पढेर पनि मेरो राम्रो हुन्छ भन्ने छ भने त्यो एघार क्लास बाह्र क्लास भनेको स्कुल शिक्षा हो, त्यसपछि आफ्नै ठाउँमा पढ्नको लागि आफ्नो ठाउँमा पढेपछि निगरानी आफ्नो बालबालिकालाई निगरानी गर्न सक्ने ठाउँमा पढ्नको लागि म आह्वान गर्छु, अनुरोध गर्न चाहन्छु। कोही विद्यार्थीहरू ठूलो उद्देश्य राखेर पढ्न गइरहेको छ भने जुन विद्यालयमा पढ्दाखेरि उसको भविष्य राम्रो हुन्छ त्यस्तो कलेजहरूमा छानेर खर्चसँग म्याच गर्ने गरिकन भना हुनलाई म सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
5: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
10: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शरबत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए

0: वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अहिले देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा
3: विशेषज्ञ ओपिडी सेवा
4: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
4: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
4: पूर्व कर्म पंचकर्म सेवा
3: छार सूत्र सेवा
4: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब विदेशको खबर। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज मार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। रागजीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देश बीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याइसकेको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढ़ेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा यसको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढ़ेको छ। खाड़ी क्षेत्रका धेरै देशमा व्यापार हवाई तथा पर्यटन प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ़ेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ़न सक्ने जोखिम छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। त्रिवी मैदानमा हिजो नेपालले दिएको 318 रन कृतिमानी लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रन बनाउँदा अल आउट भयो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी दिपेन्द्र सिंह ऐरी गुलशन झाले 2-2 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। लीग टू श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डलाई दोस्रो खेलमा अमेरिकालाई तेस्रो खेलमा फेरि स्कटल्याण्डले हराएको थियो। लीग टूमा नेपालले 8 खेलमा 6मा जित हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स युएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3मा जित हासिल गरेको थियो।
0: खेलकै अर्को खबरमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो।

0: जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले 46 बलमा 79 रन बनाए, अभिषेक शर्माले 22 बलमा 56 र हेनरिक क्लासेनले 24 बलमा 51 रन जोडे। 256 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अङ्कका साथ रन रेटमा पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 पञ्जाब किङ्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणमा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीए शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले त्यो सम्मेलन स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो।
0: हुलाकीरा सड़क अन्तर्गत बाँके र दाङका बीचमा झण्डै 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राति सुनारी 3 नारायणपुर र दाङको देवखोरीमा रहेको राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको खबर आजको नागरिक दैनिकमा छ।
1: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने यो व्यवस्थाले बस तथा अरू सार्वजनिक गाड़ीमा हुने झोला लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
1: भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ।
0: पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खोलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भएको छ। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। चितवनबाट काठमाडौँ जोड्ने छोटो दूरीको विकल्पका रूपमा हेरिएको यो सड़क खण्डको ट्र्याक 2066 सालमा खोलिएको थियो। देख्नको राम्रो, खान लाग्यो चाम्रो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले सो विवेक प्रयोग गर्न थालेको भनाई।
1: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
0: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका एसईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने, शिक्षाविदको भनाई।
1: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए, विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
0: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीलाई संसदमा लैजान नसकेका सभामुखसँग यो कार्टुन सम्बन्धित छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री चाहियो चाहियो भनेपछि सभामुख बोलाउन जाँदा पनि प्रधानमन्त्री संसदमा गएनन्। यहाँ कार्टुनमा सभामुख जस्तै देखिने मान्छे प्रधानमन्त्री कार्यालयको ढोका बाहिर पुगेका छन्। उनलाई सभामुख भन्दा पनि सभा दुःख भनेर लेखिएको छ तलतिर। अनि त्यो बन्द ढोका ढकढक्याउँदै उनी भन्दैछन्, हजुर बोली बक्सियोस् रे, बुक खोली बक्सियोस् रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त मात्रामा पानी पिउने गरौं।

0: बडेचोर खम्बागाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रगति अहिलेसम्म 40% मात्रै।
1: सुर्खेतको वृन्दमा प्रथम कर्णाली पर्यटनमा सहज शुरू, छिमेकी मुलुक भारतका पर्यटन व्यवसायी पनि सहभागी।
0: सल्यानको लुहाम फलाबाङ मखन टाकुरी हुँदै दाङको तुल्सेपुर जोड्ने सड़क 3 दिनका लागि पूर्ण रूपमा बन्द, यस्ता उन्नति हुँदै।
1: र विश्वकप क्रिकेट लिग 2 नेपालले शीर्ष स्थानको अमेरिकालाई 122 रनले हरायो। आइपीएलमा आज पंजाब र लखनऊ भिड्दै। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। यसै गरी तपाईँ हामीलाई दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलाका साथै बर्दियाको रेडियो टाइगर सम्वादी एफएम र रेडियो गिरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा सुर्खेत पश्चिमका बरहाताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुनी गाउँपालिका जोड्ने बडेचोर ब्युरेनी खम्बागाडी सड़क निर्माण हुँदा नागरिकलाई शास्ति हुँदै आएको छ। करिब 4 वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका 3 पालिकाका 75,000 भन्दा बढ़ी नागरिकले शास्तिपूर्ण यात्रा गर्दै आएका छन्। सड़क निर्माणको जिम्मा लिएको अनक जयदेवी जेबी निर्माण सेवाले 4 वर्ष समय लग्दा समेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हेर्नुपर्ने बाध्यता रहेको छ। निर्माण कम्पनीले आर्थिक वर्ष 2078-79 2 वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौताका साथ बडेचोर ब्युरेनी खम्बागाडी 13 किलोमिटर सड़क कालोपत्रे गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्य बहादुर शाहीले बताउनुभयो। भ्याटसहित 42 करोड़ लागत रहेको सड़कमा अहिलेसम्म भौतिक प्रगति 40% र वित्तीय प्रगति 32.2% रहेको छ। निर्देशक शाहीले तोकेको समयमा निर्माण हुन नसक्दा त्यहाँका 3 पालिकाका नागरिकहरू निर्देशनालयमा पुगेर गुनासो पुग्दै आएको बताउनुभयो। सम्बन्धित निर्माण व्यवसायीको लापरवाहीका कारण त्यहाँका नागरिकको आवात जावतमा जटिलता पैदा भएको उहाँको भनाइ छ। निर्माण कम्पनीले तोकेको समयमा काम सम्पन्न नगर्दा एकपटक म्याद थपिएको तर थपेको म्यादभित्र काम नसकेपछि अहिले सबै सरोकार भएकालाई अल्पत्र सड़कमा स्थलगत अवलोकन गराएर काम गर्न दबाव दिएको निर्देशक शाहीले बताउनुभयो। आगामी 2083-84 चैत मसान्तसम्म काम सक्ने गरी म्याद थप्ने तयारी गरिएको भन्दै निर्देशक शाहीले यस समयभित्र काम नभए कार्यवाही प्रक्रिया अघि थाल्ने बताउनु भएको छ। निर्माणाधीन स्थलमा अब कुनै अवरोध नभएकाले नागरिकका समस्यालाई ध्यान दिएर कुनै आलटाल नगरी बेलैमा काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभएको छ।
1: जेबी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर रावतले शुरूमा रोग कटान, भोकाधिकार, विद्युत लाइन र व्यवस्थापन लगायतको जटिलताले काम रोके पनि अब त्यसमा सहजता भइसकेकाले काम नरोकिने प्रतिबद्धता जनाउनु भएको छ। मध्य पूर्व एसियाको द्वन्दले इन्धन महँगो र पाउन गाह्रो भएकाले पछिल्लो समयमा सरकारले यसमा ध्यान पुर्याए व्यवसायको मर्का बुझिदिन पनि उहाँले आग्रह गर्नुभएको छ। यो जेटमा शान्तभित्र सवारी साधन र मानिस दुवै सहज आवत जावत हुन सक्ने गरी सड़क निर्माण गरिने र आउने मनसूनले अवरोध नपुर्याउने प्रतिनिधि रावतले बताउनु भएको छ। उहाँले दैनिक 2000 लिटर तेल खर्च हुने अवस्थामा अहिलेसम्म 600 लिटर पाइने भएकाले उपकरण संचालनका लागि तेल उपलब्ध गर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारलाई सहजीकरणका लागि आग्रह पनि गर्नुभएको छ। चौकुनी गाउँपालिकाका अध्यक्ष खड्को विश्वकर्माले निर्माण व्यवसायका कारण सुर्खेत पश्चिमका जनता ठूलो क्षति बेहोर्न बाध्य भएको भन्दै बेलैमा काम नसके जनधन दुवैले क्षति बेहोर्नुपर्ने चेतावनी पनि दिनु भएको छ। पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारीले अहिले काममा कुनै अवरोध नभएकाले काममा निरन्तरता दिने विषयमा वाहना नगर्न सुझाव दिनुभएको छ। ब्राताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले 4 वर्षसम्म पनि 13 किलोमिटर सड़क बनाउन नसक्दा त्यसको दोष स्थानीय जनप्रतिनिधिले खेप्नु परेको बताउनु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बसेर गरेको निर्णयले सड़क निर्माणका सबै अवरोध हटाउँदा पनि काम गर्न नसक्नु निर्माण कम्पनीको कमजोरी रहेको बताउनु भएको छ।
0: सल्यानको लुहाम फलाबाङ मखन टाकुरी हुँदै दाङको तुल्सीपुर जोड्ने सड़क तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै आइतबारसम्म सबै प्रकारका सवारी साधन बन्द गरिएको हो। यस अवधिमा फलाबाङदेखि कपुरकोट हुँदै तुल्सीपुर वा लुहाम पिमखोला हुँदै तुल्सीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर चारको वडा अध्यक्ष लक्ष्मीराज छविराज शर्माले बताउनु भएको छ। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर र प्रगति बारे चासो बढ़िरहेका बेला त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन समेत गरेको छ। गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत उपाध्यक्ष सीता खड्का हुन्। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी वडा नम्बर चारका अध्यक्ष छविराज शर्मा तथा प्राविधिक सहितको टोलीले सड़क निर्माणको निर्माण स्थलको निरीक्षण समेत गरेको हो। अनुगमनका क्रममा टोलीले सड़क निर्माणको हालसम्मको प्रगति प्रयोग भइरहेको निर्माण सामग्री प्राविधिक मापदण्ड तथा कामको गुणस्तरबारे जानकारी लिएको थियो। निरीक्षणका क्रममा केही स्थानमा निर्माण कार्यमा कमजोरी र त्रुटि देखिएको भन्दै टोलीले ती विषय तत्काल सुधार गर्न निर्माण कम्पनी तथा प्राविधिक पक्षलाई निर्देशन दिएको जनाएको छ। विशेष गरी स्ल्याब निर्माण तथा निर्माण सामग्रीको गुणस्तरको आलोचना भएपछि गाउँपालिकाको टोलीले अनुगमनमा पुगेको थियो। गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले सड़क निर्माणमा गुणस्तरलाई कुनै पनि हालतमा व्यवस्था गर्न नदिने बताउनु भएको छ। यो सड़क त्रिवेणी गाउँपालिकालाई तुलसीपुरसँग जोड्ने महत्वपूर्ण सड़कका रूपमा समेत रहेको छ।
1: हुम्ला र बाजुराको सीमा विवादका कारण बन्द रहेको कर्णाली करिडोर खुलेको छ। सर्वपक्षीय छलफलमा छ बुँदे सहमतिपछि बाजुरा को हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर खुलेको हो। सहमति अनुसार हिमाली गाउँपालिका तीनको लामपाटामा भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमन गरी सरजमिन मुचुल्का बनाउने बताइएको छ। यस्तै आक्रमण तथा कुटपिटमा संलग्न हुम्लाको खाटपुनाथ गाउँपालिका दुई र तीनका साथै घटनामा संलग्न जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याउने सहमति भएको छ। यस्तै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकको लुटिएको सामानको क्षतिपूर्ति दिने सहमति पनि भएको छ भने कुटपिटमा परेका स्थानीयको उपचारका लागि क्षतिपूर्ति उपलब्ध गराउने, विस्थापित परिवारलाई स्थापित गरी सुरक्षाको प्रत्यावधि दिलाउने, हिमाली तीन च्याचोरमा निर्माणाधीन प्रहरीका नष्ट गरिएका निर्माण सामग्री क्षतिपूर्ति असुल गरी चौकी भवन निर्माणका लागि प्रक्रिया अघि बढ़ाउने लगायतका सहमति भएको छ। यस्तै सहमति 24 घण्टाभित्र कार्यान्वयन प्रक्रियामा लैजान पहल गर्नुपर्ने र त्यसो नभए फेरि अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी पनि स्थानीयले दिएका छन्। गत मंगलबार हुम्लाको खाटपुनाथ गाउँपालिकाका बासिन्दाले आक्रमण गरेको भन्दै बाजुरावासीले कर्णाली करिडोर अवरूद्ध गरेका थिए। यता हुम्लाका राजनैतिक दलहरूले भने संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले खाटपुनाथका बासिन्दाले बाजुरावासीले आक्रमण गरेको भन्ने कुरा अस्वीकार गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति निकाले बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल लगायतको टीमलाई कार्यवाहीको माग समेत गरेका छन्। उनीहरूले हुम्ला जिल्लाको सिमाना लामपाटामा बाजुरा जिल्लाका हिमाली गाउँपालिकाले गरेको कार्य खेदजनक रहेको बताएका छन्। हुम्लाका व्यक्तिले बाजुरा व्यक्तिलाई कुटपिट गरेको कुरा आफूले स्वीकार गरेको दलहरूले बताएका छन्। विवादित भूमिमा अस्थायी प्रहरी चौकी लगायतका अन्य संरचना निर्माण कार्य रोक्नका लागि तत्काल पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्। गत मंगलबार हुम्ला र बाजुरावासी बीच झडप भएपछि यो विषयले राष्ट्रिय रूपमा चर्चा पाएको थियो। यसमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कर्णेलले सीमा विवाद तत्काल समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको थियो भने यस क्षेत्रका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा पनि दुई जिल्लाको विवाद तत्काल सुल्झाई समस्या स्थायी रूपमा समाधान गर्न माग गरेका थिए। भारी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डडेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डडेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
5: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
6: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
7: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले बड्डीचोर खम्बागाडे सड़क निर्माणमा ढिलाइ हुँदा नागरिकलाई शास्ति, 4 वर्षमा भौतिक प्रगति जम्मा 40% मात्रै, हुम्ला र बाजुराको सीमा विवादका कारण बन्द रहेको कर्णाली करिडोर खुल्यो, सर्वपक्ष बैठकमा 6 बुँदे सहमति लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। सुर्खेतको वीरनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। 3 दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास प्रबन्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिने भएको छ। कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित वायर सेलर, संचारकर्मी, ट्राभल्स ब्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको पनि सहभागिता रहने भएको छ। साथै सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन कर्मी तथा यससँग सम्बन्ध व्यक्ति तथा संस्थाको पनि सहभागिता रहने भएको छ। नेपाल पर्यटन बोर्ड र वीरनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुलो नगरपालिका र गुराँस गाउँपालिकाको सह आयोजना तथा होटल व्यवसायी सह महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक पर्यटन महोत्सव शुरू भएको हो।
1: रूकुम पश्चिमको 38 कोट नगरपालिकामा विद्युत मरमत गर्ने क्रममा करेन्ट लाग्दा एकजना युवकको ज्यान गएको छ। 38 कोट नगरपालिका 13 धाराका 25 वर्षीय प्रेम खत्रीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताउनु भएको छ। घरदेखि करिब 1 किलोमिटर टाढा रहेको विद्युतको खम्बामा चढ़ेर मरमत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको हो। करेन्ट लागेर खत्रीको घटनास्थलमै ज्यान गएको पनि प्रहरी निरीक्षक पुलले बताउनु भएको छ।
0: सशस्त्र प्रहरी बल उग्रतारा गर्न भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टिकापुरमाका नियमित दौड़का क्रममा सातजना प्रहरी जवान बेहोश भएका छन्। बिहान छ बजे हिजो नियमित दौड़का क्रममा बेहोश भएका सातै जनालाई उपचारका लागि टीकापुर अस्पतालमा भर्ना गरिएको थियो। हिट स्ट्रोकका कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी दुई दुईजनाका द्वारा सुर्खेत ल्याएको हो भने सुर्खेतबाट ठूलो हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो। टीकापुर क्षेत्रमा पछिल्ला केही दिन त अत्यधिक गर्मी बढ़ेको छ भने दिउँसो तापक्रम 40 डिग्री सेल्सियस आसपास पुग्ने गरेको बताइएको छ।
1: यसै बीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तातो लहर चल्ने भन्दै सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो तथा लू चल्ने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने र थोरै ठाउँमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भए अत्याधिक गर्मीको सम्भावना भएकाले सावधानी अपनाउन विभागले सम्बन्धित सबैमा आग्रह गरेको छ। विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अध्यावधि गर्नुपर्नेहरूमा बैतडी, डडेलधुरा, छाम, सुर्खेत, सल्यान, रोल्पा, पाल्पा, प्युठान, अर्घाखाँचे, रूपन्देही र कपिलवस्तु रहेको पनि बताइएको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा गत बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा बढ़ी मापन भएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा तापक्रम 38 डिग्री सेल्सियससम्म पुगेको छ। तातो हावा तथा तातो लहरबाट बस्न गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहने, बाहिरी वातावरणमा बढ़ी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा सुतीको कपड़ा लगाउने, बाहिर निस्कँदा टाउको छोप्न वा टोपी लगाउन पनि विभागले आग्रह गरेको छ। यस्तै नियमित रूपमा पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन, स्वास्थ्य समस्या भएमा तत्काल स्वास्थ्य कर्मीको सम्पर्कमा रही आवश्यक सल्लाह सुझाव लिन पनि विभागले सुझाव दिएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको पातारसी गाउँपालिका स्थित गंगा माध्यमिक विद्यालय पेरे पाथा माथा चौरमा कार्यरत शिक्षक भोजराज नेपाली विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालीले माध्यमिक विद्यालय गणित राहत शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरेको भनिएको प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तहका झुटा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेको अख्तियारको दावी छ। प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा उहाँले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिई शिक्षकको हैसियतलेमा सेवा सुविधा लाभ लिएको खुलेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताउनुभयो।
1: कर्णालीको हिमाली जिल्ला डोल्पामा यात्रा गुम्बा संकलन शुरू भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यात्रा गुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालय बन्द गरिएको हो। जिल्लाका सामुदायिक विद्यालयहरूमा जेठ शुरू भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको चिकित्सकहरूले बताएका छन्। केही विद्यालयमा त विद्यार्थी संख्या शून्य जस्तै भएपछि पठन पाठन नै रोक्नु परेको छ। स्थानीयले डोल्पामा यात्रा गुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आमदानीको स्रोत समेत भएको बताएका छन्। वर्षभरिको खर्च, व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यात्रा गुम्बाबाटै हुने आमदानीमा धेरै परिवार निर्भर रहने गरेका छन्। यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन्। यो वर्ष सम्पूर्ण पाटनहरूमा जेठ 10 गतेदेखि खुला गरिँदैछ। यात्रा गुम्बा संकलनको समय नजिकैसँगै विद्यार्थीहरू विद्यालय छोडेर पाटनतर्फ गएपछि विद्यालय सञ्चालन प्रभावित बनेको छ। त्रिपुरा सुन्दरी नगरपालिका 300 को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थी नै विद्यालय आउन छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताउनु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका 6 फुलिङ स्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठारले पनि यात्रा गुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताउनु भएको छ। जीवनभरका अधिकांश जिल्लाभरका अधिकांश सामुदायिक विद्यालय अहिले बन्द अवस्थामै रहेका छन्। कतिपय विद्यालयले औपचारिक रूपमा विदा घोषणा गरेका छन् भने केही विद्यालयले शिक्षक उपस्थित भए पनि विद्यार्थी नआउँदा कक्षा सञ्चालन हुन नसकेको बताएको छन्। दुर्बामा हरेक वर्ष जेठ दोस्रो सातादेखि असार दोस्रो सातासम्म एक महिनासम्म यात्रा गुम्बा संकलन गर्ने गरिन्छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
6: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
10: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खानु।
11: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
10: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
11: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
10: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
11: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
10: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएमहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबरमा सिधै अन्तर्राष्ट्रिय खबर। पाकिस्तानी सुरक्षा बलले उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको विभिन्न क्षेत्रमा गुप्तचर आधारमा गरेको सुरक्षा कार्यवाहीमा 23 आतंककारीलाई मारेको सेनाले जनाएको छ। पाकिस्तानी सेनाको मीडिया शाखा इन्टर सर्भिस पब्लिस रिलेसन्सले आतंकवाद विरोधी अभियानको रूपमा प्रान्तको उत्तरी वजिरिस्तान तथा बन्नु जिल्लामा अपरेशन गरिरहेको बताएको छ। प्रान्तमा विभिन्न आतंकवादी गतिविधिमा सक्रिय रूपमा संलग्न रहेका कारण मारेका आतंकवादीबाट हतियार, गोला बारूद र ठूलो मात्रामा विस्फोटक उपकरण पनि बरामद गरेको जनाएको छ। अभियानको क्रममा आईएफपीआरले आतंककारीको प्रयोग गरेको भूमिगत सुरुङ र बंकर पनि सुरक्षा बलले पत्ता लगाएर नष्ट गरेको बताएको छ। अभियानले यस क्षेत्रमा अन्य आतंककारीको नष्ट गर्ने प्रक्रिया जारी राखेको सेनाले जनाएको छ।
1: भोलि खबरको अन्त्यमा अबलाको खेल खबरतर्फ घरेलु मैदानमा सम्पन्न आइसिसी क्रिकेट विश्व लिग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा सबै विकेट गुमाएर 195 रनमै अल आउट हुन पुगेको हो। अमेरिकाका सञ्जय कृष्णमूर्तिले 56 रनको अर्धशतकीय पारी खेल्दा नेपालका सन्दीप लामिछानेले 3 तथा गुलशन झा, दिपेन्द्र सिंह एरी र ललित राज वंशीले समान 2-2 विकेट लिनुभयो। तेरेबी क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको हो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुर मैदानमा बनाएको यो नै अहिलेसम्मकै सबैभन्दा धेरै रन हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 र कप्तान रोहित पौडेलले 46 तथा आसिफ शेखले 43 रन बनाउनुभयो भने अमेरिकाका शुभम रञ्जनेले 3 विकेट लिनुभयो। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका डाक्टर ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनले पराजय बेहोरे पनि दोस्रो खेलमा अमेरिकालाई 9 विकेट र तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले 4 मध्ये सर्वाधिक 3 खेल जितेको छ। लिग टू अंक तालिकामा नेपाल 28 खेलमा 24 अंकसहित 5 स्थानमा छ भने अमेरिका 28 खेलमा 38 अंकसहित शीर्ष स्थानमा रहेको छ। यसै गरी स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ।
0: नेपालले मलेसिया टी20 आई सिरिज क्लिन स्विप गरेको छ। नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई 7 विकेटले हराएको हो। पहिलो खेलमा नेपाल 2 विकेटले विजय भएको थियो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाउँदै भिटाएको। नेपालका ओपनर सम्झना खड्काले सर्वाधिक 39 रन बनाउनु भयो भने 37 बल खेल्नुभएका उहाँले 3 चौका प्रहार गर्नुभएको थियो। पूजा महतो 8 र सोनी पाखरिन 12 रनमा आउट हुँदा कविता कुंवर 19 रनमा अभिजित रहनुभयो।
1: इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले सनराइजर्स

0: दाङको तुलसीपुर जोड्ने सड़क तीन दिनका लागि पूर्ण रूपमा बन्द, स्थगित हुँदै
1: र विश्व क्रिकेट लिग दुईमा नेपालले शीर्ष स्थानको अमेरिकालाई 122 रनको फ्राकिलो अन्तरले हरायो। आइपीएलमा आज पंजाब र लखनऊ भेट्दै हस्तालीलाई बिहानको फेरि खबर सकियो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल र डिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
2: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
5: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
6: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
8: यही जेठ 9 गते शनिबारको दिन
7: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
9: जोसो घाम र तातो हावाले हायल कायल पार्छ, म बिहानै खेत लागे है छोरी।
10: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
9: ए के बिर्से भनेको त छातै पो बिर्सेछु। ल्याउ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
10: तपाईँले बिर्सिने हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
9: हुन्छ हुन्छ छोरी, अब बिहान काम, दिउँसो आराम।
10: हुने बिहान काम, दिउँसो आराम।
11: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
12: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222229।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
3: यही जेठ 9 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517। गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक दृगा बजार बर्दिया।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: बुढी ल

0: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छौं, तपाईँलाई थाहा छ, र हामी तपाईसँग भएका विविध जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98-453-97-658 र 98-142-73-601 सीधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गर्छौं। कार्यक्रम ज्योतिष दर्पणको यो बेला शुरूवाती समय हो। तपाईँ जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रममा फोन गर्ने प्रयास पनि गर्दै गर्नुहोला। एकैछिनमा तपाईँलाई हामी फोनमा सम्बोधन पनि गर्नेछौं। यो यतिखेर भने शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल जेठ 9 गते आज शनिबार, तदनुसार ईस्वी सन् 2026 मे 23 तारीक, नेपाल सम्मत 1146 अनलाथ्वा, सिद्ध रौद्रनाम संवत्सर, श्री सूर्य उत्तरायण, ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष, सूर्योदयमा पवित्र दिन आज सप्तमी रहेको छ। 13:33-10:49 अश्लेषण नक्षत्र, 6:13-7:43 ध्रुव योग, 16:09 भद्राकरण, 41:50 आज आनन्द युगमा मानस युग रहेको छ। आजको दिनमानको समय ठिक 34 घडी रह्यो। बिहान सूर्योदय 5:13 जाँदा भएको थियो भने साँझ सूर्यास्त 6:49 रहनेछ। अब पालो ग्रह गोचरको। सूर्य यतिखेर, विशेषत सूर्यको अवस्था यतिखेर हामीले मापन गरिरहेका छौं, सूर्य वृष राशिमा रहनु भएको छ भने चन्द्रमा सिंह राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र पनि मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशि कसरी व्यतीत हुन्छ, तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आज काममा सफलता मिल्नेछ। दौड़धूप राम्रो हुँदा इज्जत पनि वृद्धि भएर जाने खालका योगहरू देख्न सकिन्छ। सोचेको कामहरूबाट सफलता प्राप्तिको लागि दिन सहज छ। मन परेका व्यक्तिहरूसँग भेटघाट त होला, तर आजको दिनबाट हेर्दा अलिकति केही काममा भने विवाद पनि पर्न सक्ने योग र सम्भावना छ। कृषि र पशु चौपायबाट मनकै धन आर्जन गर्न सकिएला। धर्म कर्ममा रुचि बन्नेछ। पठन पाठनमा असाध्य अल्छीपन राशिमा मिथुनलाई संकेत छ। प्रेममा सफलता हात पर्नेछ। व्यापार र वाणिज्य कर्ममा पनि सामान्य रहनेछ भने नयाँ ठाउँको भ्रमण र आजको दिन सहज हुने योग देखिन्छ।

0: मान सम्मानमा वृद्धि हुन्छ, चिसोको समस्याले सताउला, पैसा आमदानीको अलिकति केही कमी कमजोरी हुँदा मन भने अशान्त बन्न सक्ने योग छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुनेछ, आर्थिक ताकेका कामहरूबाट सहज हुने आजको राशिबाट संकेत ग्रहमा कन्यालाई देख्न सकिन्छ। आजको दिनबाट सहज हुनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा पारिवारिक जमघट पनि रहनेछ भने सोचिएका कामहरूमा सफलता हात पर्ने योग देखिएको छ, इष्टमित्रहरूले साथ दिनेछन्। खेलकुदमा असफलको सम्भावना देखियो, सरकारी जागिरमा भने आज राम्रो नतिजाहरू प्राप्त हुन सक्ने योग छ, गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्नुका साथ साथमा मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। साथीभाइको सल्लाह बमोजिम गरिएका काममा सफलता मिल्नेछ, धर्म कर्ममा रुचि बढ्नेछ भने साहित्यिक रुचिहरू लेखनका क्षेत्रमा अग्रसर होइने योग राशिमा संकेत छ। लामो दूरको यात्राहरूमा सहज हुनेछ, मान सम्मानमा वृद्धि रहनुको साथ साथमा पारिवारिक जमघट र स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहन्छ। लग्नमा राहु भए पनि सातौं घरको चन्द्रमाले प्रेममा पनि सफलता हात पर्नेछ। लामो दूरको यात्राहरूमा सहज हुने योग छ, मान सम्मानमा पनि वृद्धि रहन्छ भने आटेका ताकेका कामबाट सफलता हात पर्नेछ। धेरै कुराहरूमा सहज हुनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथमा दाजुभाइसँग पनि सम्बन्ध सुधार भएर जानेछ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरू तपाईँहरूलाई हामी जानकारी दिने प्रयास गरिरहेका छौं। हरेक दिन भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँहरूसँगका विशेष कुराकानीहरू हामी गर्ने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईँसँग रहन्छौं र कुराकानी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा रूपमा तपाईसँग हाम्रो कुराकानी रहनेछ र हामी तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधेश्याम हजुर। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? रमाजी, कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज? आज कार्यक्रम बजिरहेको छ?
1: हजुर, बजिरहेको छ।
0: हिजो पनि सुन्नुभयो?
1: हिजो त सुनिन गुरु।
0: अस्ति?
1: आज दुई तिन भयो सुनिन, आज चाहिँ।
0: अनि आज कार्यक्रम आएको छैन अरे, रेडियो बिग्रिएको छ अरे भन्ने खबर आएको छ, भनेछ?
1: बजिरहेको छ अलिअलि।
0: अलिअलि हुन कि त पुरै बस्छ कि बज्दै बज्दैन नि?
1: अलिक बजिरहेको छ।
0: भनेको आज रेडियो ओखलढुङ्गामा कार्यक्रम ज्योतिष दर्पण आइरहेको छ, होइन? भनेपछि हामीले रेडियो बनेछ भन्ने थाहा पाउनु पर्यो। ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो श्रीमानको बारेमा गुरु।
0: श्रीमानको साल महिना गते समय भन्नु त?
1: 2047
0: असार महिनाको 2 गते
1: शनिबार बिहान ठ्याक 7 बजे।
0: ठिक 7 बजे कि ठ्याक्कै 7 बजे?
1: ठिक 7 बजे बिहान।
0: कुन जिल्लामा?
1: ओखलढुङ्गा कुन्ता देवी हो गुरु।
0: कुन्ता देवी है, राशिको नाम चाहिँ दीपक हो कि के छ?
1: दीपक दिलनाथ छ गुरु।
0: दिलनाथ मिन राशि आउँछ। लग्नमा बृहस्पति कहिले झुक्न जान्नु भएन जिन्दगीमा। पैसा धेरै कमाउनु भयो, हातमा व्यवहार राम्रो भएन, पैसा खाइदिए है, होइन? दाजुभाइमा पनि सम्पत्तिमा अलिकति लडाइ झगडा केही पर्यो अंशहरू लाउँदाखेरि?
1: केही पनि त्यस्तो छैन गुरु।
0: अंश लागेको छ कि छैन?
1: अंश अलिअलि लागेको छ, अलिअलि बाँकी छ।
0: झगडा पर्न सक्ने सम्भावना छ। अब यतिखेर हेर्दाखेरि त्यस्तो अशुभ ग्रहहरू छैन। 33 वर्षदेखि 36 वर्षभित्रमा छोरा छैन भने छोरा हुने युग पनि थियो, सम्पत्ति कमाउने, घर बनाउने, सुन जोड्ने थियो, के गर्नुभयो, होइन? अहिले राम्रो ग्रहहरू छन्, आत्तिनु पर्दैन। 36 वर्षदेखि 40 वर्षसम्म ठाम परिवर्तन गर्ने बसाई सराईको सम्भावना धेरै देख्छु। कहाँ हुनुहुन्छ अहिले? कहाँ जाने अब?
1: जान त खै जागिरको कुरा गरेको गुरु, पाइ पनि मिलेको छैन, घरतिरै हुनुहुन्छ।
0: होइन, भन्न खोजेको बसाई सराईको कुरा के छ भन्न खोजे?
1: त्यस्तो केही पनि छैन।
0: 36 वर्षदेखि 40 वर्षभित्रमा ठाम परिवर्तन हुन्छ अथवा त्यहीँनिर घर भत्किएको छ भने अर्को घर बनाउने योजना हुन्छ, त्यस्तो छ?
1: नयाँ भर्खर बनाएको छ।
0: ए, भर्खर बनिसक्यो?
1: हजुर, बनाइसकेको।
0: भइहाल्यो भइहाल्यो, ठिक छ। नराम्रो चिन्हहरू छैन, राम्रै छ। सामान्यतया नवग्रहका शान्तिहरू गर्ने, पूजा पाठहरू गर्ने, महालक्ष्मी परेछ, अरूसँग झुक्न नजान्ने मान्छे है?
1: हो,
0: ल, अरू सबै राम्रो छ है? अरू केही छ बाँकी कि? घरमा राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन है? अहिले छुट्यौ भन्दै थिए, उहाँले भन्दैन भने फ्याट फोन राखिदिनु भएछ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: राधे राधे। कहाँदेखि बोल्दै हुनुहुन्छ हजुर?
2: मोरङबाट हो।
0: मोरङबाट हजुरको शुभ नाम?
2: अभिषेक पौडेल।
0: अभिषेक जी, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: यति बेला म किङ एफएमबाट सुनिरहेको छु।
0: किङ एफएमबाट कार्यक्रम सुन्नु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: भाइकै बारेमा।
0: कति सालमा जन्मिनु तपाईँको भाइ?
2: 2067 साल साउन महिनाको 3 गते सोमबार।
0: साउन महिनाको 3 गते सोमबार
2: बेलुका 7:20 भोजपुर जिल्लामा।
0: 7:20 भोजपुर जिल्लामा?
2: हजुर।
0: बेलुका हो?
2: हजुर गुरु।
0: भोजपुर कहाँ हो घर?
2: भोजपुर बास्टिम हो।
0: बास्टिम माने त्यहाँ अहिले पढ्न आउनु भयो कि बसेश्वर राम्रो भएको?
2: हजुर, पढ्नुको लागि गुरु।
0: ए, त्यस्तो राम्रो ठाउँ त छोड्नुहुन्न है, कति राम्रो छ है।
2: हजुर।
0: राजीको नाम रोशन हो?
2: हजुर, रोहित छ।
0: रोहित। अनि उहाँ घरमा आमा बाबा हुनुहुन्छ?
2: हजुर हुनुहुन्छ।
0: रेडियो भोजपुर त नजिकै पर्छ, सुन्नुहुन्छ होला नि?
2: हजुर हजुर सुन्नुहुन्छ।
0: अनि यहाँबाट हेर्दाखेरि रोहित नाम आयो, राजीव परेछ, सरकारी जागिरमा, पढाइमा एकदमै कमजोरी भयो, पढ्नुपर्ने मान्छेले पढ्दैन, के गर्ने? अहिले ग्रहमा दोष परेको छ, के छ, कतिमा पढ्नु छ भाइले? उल्का भन्ने ग्रह चलाएको छ 20 वर्षसम्म। अलिक कान बोल्नु पर्ने हो भाइलाई। कहाँ हुनुहुन्छ भाइ? खै भोजपुरतिर? सायद घरमा रेडियो ठुलो पारेर भाइले सुन्नुभयो होला होइन? अलिकति माङ्गलिक पनि परिया रहेछ, पछिल्लो अलिकति वैवाहिक जीवनमा दोष लाग्छ, अहिले उल्काको शान्ति गरौँ। पढाइमा अलिकति कमजोरी छ, एकदम धेरै नै मेहनत गराउनु पर्ने खालको योग छ है।
2: हजुर गुरु।
0: के छ अरू विशेष?
2: अनि कुन विषय पढ्दा राम्रो होला गुरु?
0: विषयको लागि त साइन्स पढ्दा राम्रो, शनिको दृष्टि छ, डक्टर पढ्दा राम्रो, फार्मेसी सम्बन्धी पढ्दा राम्रो।
2: हजुर। अनि घरको वास्तु के कस्तो छ गुरु?
0: वास्तुको लागि ठिक छ, नराम्रो छैन, ग्रहहरू सामान्य बिग्रिएका छन्, त्यो गरेपछि धेरै कुरामा राम्रो हुन्छ है।
2: हजुर। अनि विशेष कुन ग्रहको शान्ति गर्नु पर्यो गुरु?
0: विशेष गरी उल्काको अनि नवग्रह सबैको वैदिक मन्त्रले जापहरू गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: हस् गुरु। अनि शुभ अङ्क शुभ रङ?
0: 6 अङ्क राम्रो, रातो पहेँलो रङ राम्रो, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे।
2: अनि दाजुभाइसँग घर परिवारसँग सम्बन्ध कस्तो रहन्छ गुरु?
0: सबै छ, राम्रै छ, नराम्रो छैन, अलिकति एक वर मान्छे।
2: हजुर।
0: अरू कुरो चाहिँ पढाइमा कमजोरी भएको छ है।
2: हजुर हजुर।
0: राधे राधे।
2: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे श्याम हजुर। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: चण्डिका भुजेल।
0: चण्डिका भुजेल, कहाँदेखि होला चण्डिकाजी?

0: सोमबार
1: सोमबार होइन सोमबार
0: हजुर सोमबार
1: सोमबार कति बजे
0: दिउँसोको 3:30 जाँदाखेरि सिराजिल्लामा
1: को हो यो मान्छे
0: हजुर
1: को यो मान्छे
0: मेरो छोरो
1: अरू लग्दा रेडियो सुन्नु भनौँ न अलि पर्तिर गरेर
0: हजुर
1: 2075 साल जेठको 14 गते 2:30 विशाखा नक्षत्रको तेस्रो पावबाट तेज कुमार नाम आउँछ के नाम राख्नु भएको थियो तोरण बहादुर त भन्नै भएन नि होइन त्यहीबाट तेजराज नाम आउँछ तुला राशि हुन्छ नक्षत्रहरू फरक पर्छ त्यसरी 75 हो जेठ हो 14 गते हो भने त यही आउँछ अरू त्यस्तो आउने कुरै छैन है अब यही हो भने तपाईँले के गर्नु पर्यो भने तेज कुमार नाम भन्नु पर्यो लग्न कन्या छ बोली असाध्य मिठो छ केटाको भाग्यमानी छन् राज्य पर्या छ यो छोरो जन्मेको 3 वर्ष नै उन्नति भएछ घर बनाउनु भयो 75 देखि 76 77 78 राम्रो राम ल हेर कति राम्रो छ है राम्रो छ पैसा पनि छ नि घरमा एउटा कुरो बिग्रिएछ नि त फेरि खाना पकाउने ठाउँ उल्टो ठाउँ बनाउनु भएछ पश्चिम फर्केर खाना बनाउनु हुन्छ पश्चिमपट्टि घाम अफ्सनेपट्टि
0: होइन
1: खाना पकाउँदा चाहिँ पश्चिम फर्किनुहुन्छ भन्नु
0: हजुर हजुर
1: घाम अफ्सनेपट्टि होइन त सबै काम राम्रो गर्दा त्यति किन गाली के त्यति किन चाहिँ नराम्रो काम गरेर गाली खान तपाईँको घरमा यो त्यो घर बनाइसकेपछि पेटमा रोग कसलाई आयो तपाईँले आयो कि तपाईँको श्रीमानलाई आयो पेट दुख्ने समस्या
0: त मेरो मम्मीलाई पनि छ अनि नसा पनि घुँडा पनि दुख्छ अनि मलाई पनि घुँडा दुख्छ होइन
1: पेटमा
0: समस्या चाहिँ मम्मीलाई छ
1: अनि दाँतमा समस्या कसलाई आयो यो छोरो जन्मेपछि दाँत कसो झिकेको कि भाँचेको कि किरा लाग्यो कि के भएको छ
0: नानी बाबुकै दाँतमा किरा लागेको छ
1: अब सुन्नु ल अब सुन्नु ल मैले तपाईँलाई किन यो तपाईँलाई प्रश्न गरेको भने नि तपाईँले खाना पकाउने ठाउँ उल्टो बनाउनु भयो हो खाना खाने दाँत बिग्रियो राइट खाना खाएर गएर बस्ने ठाउँ पेट बिग्रियो राइट बिग्रियो किनभने तपाईँले जब दक्षिणपट्टि अनि पश्चिम फर्केर होइन खाना बनाएपछि त्यो खानामा विषय विषय आयो क्या त्यो खानाले दाँत बिग्रियो त्यो खानाले पेट बिग्रिन्छ त्यो खानाले पायल्स हुन्छ पायल्स कसलाई भएको छ ईश्वर जन्मेपछि पायल्स भनेको दिशा गर्दाखेरि गाह्रो हुनु रगत आउनु दुख्नु पोल्नु चर्याउनु हुन्छ क्या मलद्वारमा अब हुन्छ त तपाईँले जुन दिनसम्म भान्सा परिवर्तन गर्नुहुन्न तपाईँलाई पायल्स हुन्छ घर परिवारमा ग्रह बिग्रिएको छ सामान्यतया शान्तिहरू गर्ने पूजापाठहरू गर्ने राम्रो हुन्छ यो बच्चालाई एउटा अङ्गारक पनि परेको छ महामृत्युञ्जय जपहरू गराउने एउटा कवचहरू घाँटीमा धारण गराउनु धेरै कुरामा शुभ हुन्छ तर छोरो साह्रै भाग्यवानी है पढाइ त आलु अब वास्तविक फेल भएपछि फेल भएपछि आलु खाए मेरो छोरालाई भन्नुभयो होइन अहिले त अब मान्छेले के फेल गराउने के पास गराउने हुँदैन पढाइमा राम्रो छैन यसलाई विशेष गरी फेल नहोस् अब आजभोलि फेल पनि हुँदैनन् पर्सेन्टहरू घट्छ के भन्छ जीपीएहरू केही घट्ने हुन्छ होइन अब अलिकति ग्रहमा दोषहरू परेको छ शान्तिहरू गर्ने ग्रहका पूजापाठहरू गर्ने धेरै कुरामा राम्रो हुन्छ है घरको वास्तुको लागि धेरै कुरामा राम्रो छ साथ दिनु पर्दैन ग्रह एकदम राम्रो छ मैले यत्रो बेर तपाईँलाई नराम्रो भनेको थिएँ सुन्नु भएन अन्तिममा ठ्यास तपाईँलाई मनविचार गर्न राम्रो छ भनेको त्यति राम्रो मात्रै सुन्नुभयो है अहिले मैले तपाईँलाई वास्तु बिग्रेको सुन्नु भएन छोराको अङ्गारे जिउ परेको छ कवच चलाउनुपर्छ ग्रह शान्ति गर्नुपर्छ भनेर सुन्नु भएन दिउँसो यही नम्बरमा फोन गर्नु तपाईँलाई कटारीसम्म आइपुग्छ तपाईँ यहाँ आउनु पर्दैन है
0: अनि
1: आइपुग्छ यो मंगलबारको व्रत पनि बस्नु सबै जानकारी

0: तारिखको लागि दिउँसो फोन गर्नु है त।
1: हुन्छ, मङ्गलबार
0: हजुर राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवस्थामा छौँ। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधानहरू गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्खुवासभादेखि कुमारीजी बोल्दै हुनुहुन्छ। अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अनि कतिको सुन्ने गर्नुहुन्छ, दिनदिनै कि कहिले काहीँ मात्रै?
1: घर बसेका बेला दिनदिनै सुनिन्छ।
0: हिजो कार्यक्रम सुन्नुभयो?
1: रेडियो बिग्रेको 10-15 दिन भयो, यसो
0: संक्रान्ति आएको छ नि, रेडियो बनाउन होइन। संक्रान्ति आएदेखि पल्लो घरमा एउटा खसी काटेदेखि बरु त दुई किलो ल्याएर खान हुन्थ्यो। रेडियो बनाउने पैसा हुँदैन होला है?
1: हुन्छ।
0: अनि हामी खानपारी आउने भन्ने कुरो थाहा पाउनु भएको छ? मौसम सफा त हामी आएपछि हुन्छ भने हो। ल ठिक छ, ल हामी आउँदैछौँ एक दुई दिन पछि खानपारी। भन्नुहोस् त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने?
1: छोराको बारेमा हेर्ने भनेको।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2049 साल भदौ महिनाको 5 गते शुक्रबार साँझको 6:18
0: 6:18 साँझ। जिल्ला चाहिँ?
1: जिल्ला चङ्खसाकै हो।
0: तपाईँको को हो यो मान्छे?
1: मेरो छोरा।
0: राशिको नाम कृतिका नक्षत्रको चौथो भाव एकान्त राम अथवा एकराज, के छ नाम? छोराको नाम देवका।
1: हजुर,
0: यहाँबाट त एकराज नाम आयो, अब देवका त धेरै फरक पर्छ। फेरि फेरि भन्नु त साल मलाई।
1: 2049 साल
0: हजुर
1: भदौ महिनाको 5 गते शुक्रबार।
0: के बार?
1: शुक्रबार।
0: कति बजे?
1: 6:18
0: के राशि हेर्ने गर्नु भएको छ छोराको?
1: खोइ हेरेकै छैन राशि।
0: अहिलेसम्म राशि त हेर्नु भएको नि त, केही न केही चिना बनाउनु भयो होला? चिनामा नाम छोराको राशि फल त थाहा छ नि त, के राशि सुन्नुहुन्छ छोराको लागि?
1: छैन र त, अनि थाहै छैन।
0: यहाँबाट हेर्दाखेरि एक राज नाम आउँछ, वृष राशि हुन्छ, चौथो माङ्गलिक छ, वैवाहिक जीवन बिग्रिन्छ, पढाइमा पनि खासै राम्रो भएन छोरालाई। राहुले दृष्टि गरेको थियो, 15 वर्ष पछाडि पढाइमा असाध्य खत्तम भयो, 17 वर्ष त पुरै छोड्नु पनि भयो होला राहुले बिगारेको छ। 35 वर्षसम्म राहु छ, अब यो राहुको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने, चौथो माङ्गलिक शान्ति गर्ने कामहरू बन्दैन, अलिकति झुटो आरोपहरू लाग्न सक्ने सम्भावना छ। विशेष ध्यान दिनुहोला, ग्रहको शान्तिहरू गर्दै पूजा पाठ गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: अहिले राम्रो छैन, अनि यसो केही गर्दा पनि राम्रो हुँदैन
0: हुँदैन। राहुले पैसा डुब्छ, राहुले पैसा फस्छ, विशेष ध्यान दिएर राहुको शान्तिहरू गर्दै राहुको पूजा पाठहरू गर्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है त। राहुको दृष्टि परेको छ 5वां स्थानमा, अहिले अलिकति कहिले काहीँ बिगारिदिन सक्छ, कहिले काहीँ नहुन पनि सक्छ, शान्तिहरू गरेर अगाडि बढ्नु। फेरि यही राहु चल्या छ, यो 35 वर्षसम्म अलिक गाह्रो हुन सक्छ, यो राहुको शान्तिहरू गर्दा, पूजा पाठ गर्दा, राहुको बुटीहरू लाउँदा राम्रो हुन्छ है। हजुर हजुर
1: वर्षदेखि उता चाहिँ राम्रो हुन्छ राहु गएर शान्ति गरेपछि
0: हजुर राहु शान्ति गरेर अहिले राम्रो हुन्छ ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्नु होला राम्रो हुन्छ है
1: हजुर अनि उसको रङ अङ्क कुन राम्रो हुन्छ
0: सात अङ्क राम्रो हुन्छ रातो रङ पूर्व दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे सबै ठिक छ पहिले राहुको शान्ति गरौँ त राहुको कवचहरू लाउनु राहुको शान्ति गर्नु राहुको पूजा पाठ गर्नु राम्रो हुन्छ है श्रीमतीसँग त चौथो माङ्गलिक छ मैले भनिसकेको छु माङ्गलिक शान्ति गर्नु बुवा आमासँग राम्रो हुन्छ है त राधे राधे सोचे मैले तपाईँलाई त्यो अल्छिलाग्दो पाराले प्रश्न गर्नु भन्दा कपीमा लेखेर प्रश्न गर्नुपर्छ क्या त्यही कुरा दोहोऱ्याइ त्यही गरिदिनुहुन्छ होला छुट्टी भयो राजे श्याम हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र हामी तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौ आफ्नो र आफन्तहरूको बारेमा तपाईँसँग पनि केही मनमा लागेका कुराहरू भए हामी तपाईँको कुराहरू सुन्छौ र तपाईँको कुराको उत्तर पनि दिने प्रयास गर्छौ यतिखेर एकैछिन छोटो विश्राम लिन्छु विश्रामपछि हामी तपाईँलाई खाँदबारी आउने कुराको पनि जानकारी सहित तपाईँले हाम्रो पात्रो एप्लिकेशनमा गएर सनातन रेडियो नेटवर्कमा गर्नुभएका कमेन्ट पनि हेर्नेछौ एकैछिन छोटो विश्राम
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
3: नमस्ते संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईसँग तपाईको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामीलाई धेरैले फेसबुकबाट पनि मेसेज कमेन्टहरू छोडिरहनु भएको हामीलाई जानकारी प्राप्त हुन्छ। जसले हामीलाई फेसबुकबाट अथवा वाट्सएपबाट हामीसँग जोडिनु भएको छ उहाँलाई पनि विशेष धन्यवाद। त्यहाँबाट पनि धेरै कुराहरूको हामीले जानकारी कुराहरू तपाईँलाई दिइरहेका छौं र अर्को कुरा हामी धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूलाई हामी तपाईँसँग जोडिएर तपाईँहरूसँग भएका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु। है हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा सम्पर्कमा रहने प्रयास गर्छौं। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरे। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्खरकवा माडीबाट सुभद्रा कोइराला बोलेकी।
0: सुभद्रा कोइराला
1: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर सुभद्राजी?
1: मैले अहिले तत्कालै सुनेकी छुइनँ गुरुजी, नभए नै सुन्छु शङ्खरकवा एफएमबाट।
0: अनि आज किन सुन्नु भएन? भ्याउनु भएन कि मन लागेन कि रेडियो बिग्रिया छ कि रेडियो बजा छैन कि के भयो?
1: होइन गुरुजी, आज मैले भ्याकी छुइनँ, म यसो तलतिर बारीतिर छु। अनि
0: के छ आज भोलि के छ खानबारीतिर निकै काम छ क्या शङ्खरसभातिर? हो
1: होइन, अब काम त अब बाख्रा बस्तुलाई घाँस भनौँ त्यस्तै हो गुरुजी, पानी आउन खोज्छ त्यस्तै नि।
0: अनि हामी खानतारीतिर आउने भनेको फेरि तपाईँहरू काममा व्यस्त व्यस्त व्यस्त भएर भेट्न आउनु भएन भने फेरि के गर्ने? हामी फर्केर आउनु?
1: होइन गुरुजी, किन आउनु? अब हाम्रो त माथि हो चैनपुर, यता माथि रामबेनी बोल्छ होइन गुरुजी?
0: हजुर।
1: अनि खानतारी पुग्न त एक दिन गाडीमा जाँदा त एक दिनको बाटो, बाइक हेरमा जाँदा चाहिँ अब 4-5 घन्टामा पुगिन्छ खानतारी।
0: अनि भनेपछि तपाईँहरू भेट्न आउनुहुन्न हजुरको गाउँबाट?
1: होइन, भेट्न आउनु त हुन्छ नि गुरुजी, हेर्नु न अब सब मिलाउनु पर्छ नि त्यो पनि, अब घरको चाँजो
0: के हजुरको के हजुरको गाउँतिर आयो भने धेरै मान्छे आउनुहुन्छ भेट्नलाई? कतिको सुन्नुहुन्छ तपाईँको गाउँमा कार्यक्रम? तपाईँको गाउँतिर
1: कार्यक्रम त नियमित रूपमै सुन्नुहुन्छ, प्राय प्रत्येक घरमा रेडियो बजिरहेको हुन्छ।
0: ए हजुर।
1: अनि अब भेट्न आउनु चाहिँ यहाँ सल्लाह गर्नुपर्छ
0: अरूसँग, अब कहिले जाने के गर्ने भनेर सल्लाह गरेर कतिको ट्याक्क तपाईँको पालो पर्छ त्यो पालोमा फोन गरेर मात्रै आउनु है।
1: हुन्छ।
0: ल अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्ने आज?
1: मेरो श्रीमानको बारेमा गुरुजी।
0: कति सालमा जन्मिनु भयो तपाईँको श्रीमान?
1: 2044 साल।
0: हजुर।
1: असोज महिनाको 14 गते बुधबार।
0: हजुर।
1: बिहानको 8:30 अष्टमी तिथि।
0: 30 मिनटमा बिहान हो? कुन जिल्लामा भयो जन्म चाहिँ?
1: शङ्खरसभा जिल्लामै हो।
0: को अरे मान्छे?
1: मेरो श्रीमान।
0: राशिको नाम, मूल नक्षत्रको तेस्रो पावर नाम जो छ, भानुभक्त नाम?
1: हजुर।
0: धनु राशि हुन्छ?
1: हजुर हो।
0: अष्टमीको दिनमा जन्म भएको छ?
1: हजुर हो।
0: 12 माङ्गलिक छ, अलिक बढी किचिच गर्नुहुन्छ होइन? यहाँबाट त अब यस्तो क्या, तपाईँले कोनी त भन्न भएन, कि हो भन्नु पर्यो कि होइन भन्नु पर्यो क्या?
1: होइन, अब साह्रै किचकिच चाहिँ गर्नुहुन्न, अब सामान्य अलिअलि त हुन्छ नि।
0: उहाँको चित्त बुझाउनु निकै गाह्रै पर्छ होइन?
1: हजुर हो।
0: 12 माङ्गलिक छ, आँखसँग एउटा विवाह गर्ने तयारी गर्नु, आँखसँग विवाह गर्नु राम्रो हुन्छ। तपाईँलाई ल्याइसकेपछि भनेको तपाईँ उहाँको घरमा आइसकेपछि धेरै उन्नति भएछ, तपाईँ साह्रै भाग्यमानी हुनुहुन्छ अरे नि त। उहाँको बोली पनि मिठै छ, अलिकति बढी माङ्गलिक भएको कारणले गर्दा जिद्दी स्वभाव, कहिले कहाँ झन् छिट्टो रिसाउनुहुन्छ, छिट्टै प्रसन्न पनि हुनुहुन्छ। मूलको तेस्रो पाउले धन पिर्ने मूल भन्छ यसलाई, पहिलोले बाबा पिर्ने, दोस्रोले आमा पिर्ने, तेस्रोले धन पिर्ने भनेर पढ्या छौ हामीले। त्यसो भएको हुँदा यो मूलको शान्ति गराउनु, पैसो अलिकति टिक्दैन, पैसो भने जस्तो भएन होइन, जति गरे पनि खै केही गरे जस्तो देखिएन। अहिले राहु भन्ने ग्रह चलिरहेको छ, यो 33 वर्षबाट प्रारम्भ भएको राहुले काम सबै शून्य जिरो, जति उन्नति गर्ने भएन, उन्नति गर्नको लागि राहुको शान्ति 18,000 पल्ट जप गर्ने अनि रुद्री चण्डी पाठहरू गराउने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: अनि गुरुजी मूल नक्षत्रको शान्ति पनि गराएको, अनि अष्टधारा भनेर क्यारे गङ्गा जल क्यारेहरूले पनि नुहाएर शान्ति गरेको कुर हो गुरुजी, अनि अब अहिले नै गर्नुपर्छ
0: होइन? यस्तो गर्नु भएको छ भने परेन, पोहोर त शान्ति गरिब गर्न केही न केही राम्रो भएको छ कि भएको छैन? पहिलोभन्दा राम्रो भएको छ, भइहाल्यो। अब अहिलेलाई राहु भन्ने ग्रहको शान्ति गर्ने एउटा आँखसँग पनि विवाह गरिदिनु, अनि तपाईँको घर परिवारको ठ्याक्कै घरदेखि उत्तर पूर्वको साइडमा भन्दा उत्तर भन्दा अझ पूर्वैपट्टि एउटा खोल्सोहरू केही छ त्यहाँ एकदम तर्साउने आवाज दिने केही थाहा पाउनु भएको छ?
1: बुवाआमाले त यस्तो आवाज दिन्छ त्यहाँ साँझ पख झक झुसुक हुन्छ जानु हुँदैन भन्नुहुन्छ कि गुरुजी?
0: हजुर,
1: अनि त्यस्तो उस्तो अलिअलि छ भन्नुहुन्छ।
0: त्यहाँ अलिकति तपाईँलाई प्रेतको दोष परेको छ, तपाईँको घर छ नि घरको घाम अस्ताउनेपट्टिको साइडमा घरहरू भत्केको अथवा घर बाङ्गो भएको केही छ त्यस्तो अहिले आजको दिनमा? घरको पश्चिमपट्टि घाम अस्ताउनेपट्टिको साइडमा यसो गरेर हेर्नु होला, कतै ढुङ्गाहरू झर्ने के को घर छ, सिमेन्टी छ कि ढुङ्गा छ? ढुङ्गा र माटोको घरको पछाडिपट्टिको घाम अस्ताउनेपट्टि कतै बाङ्गोहरू हुन सक्छ अथवा एउटा दुईवटा ढुङ्गाहरू झरेका अब झर्ना आँटेका ठिक्क परेका हुन सक्छन्, त्यो देखिया छ। पारिवारिक अवस्थामा धेरै कुरामा राम्रो छ, आर्तिनु पर्ने ग्रहहरू छैन, भाग्यमानी चिना हो है। यो भाग्यमानी चिनालाई अझ धेरै भाग्य बनाउनको लागि ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु है त।
1: अनि राहुको 18,000 जप गर्नुपर्छ भन्नुभयो गुरुजी, अनि यसका लागि के के चाहिन्छ, कहिलेसम्म गर्दा?
0: कुनै पनि ग्रह शान्ति गर्दाखेरि है, कुनै पनि ग्रह शान्ति गर्दाखेरि रुद्री चण्डी अनिवार्य रूपमा गर्नुपर्छ है। अरू कुरा हजुर भन्नु न, बिग्रियो भने के गर्ने, बिग्रिएपछि गर्ने हो? त्यही भएर मैले के भने यसलाई एकचोटि गर्नु, गरेपछि राम्रो हुन्छ। मैले भने त शून्य होइन जिरो पुरै, यो राहुको शान्तिहरू गरिसकेपछि राम्रो भइहाल्छ, आचिनु पर्दैन। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, एउटा कुरो भन्न मन लाग्यो ला, हामी निकै ठुल्ठुला मान्छे बन्छौँ, पैसा कमाएर मेरो त काठमाडौँमा बिल्डिङ छ, इटरीमा बिल्डिङ छ, नेपालगंजमा, धनगढ़ीमा, महेन्द्रनगरमा, अत्तरियामा, इटरीमा, गाईघाटमा होइन, यसो हुन्छ नि जुन पहाड़बाट धर्ने मान्छे, अब यता बागलुङतिरबाट झर्यो भने पोखरातिर, भरतपुरतिर भन्ने हुन्छ, बुटबलतिर पाल्पाबाट झर्नु पर्यो भने होइन, त्यो खालको हुन्छ। तर एउटा कुरा के हो भने तपाईँले के चाहिँ बुझ्नु पर्यो भने नि, कुनै पनि बेला तपाईँले धेरै कुरामा ध्यान दिनुहोला, ठुलो घर बनाउँदैमा मान्छे चाहिँ प्रसन्न हुँदैन, यो कुरो एकदम ध्यान दिनुहोला है। शास्त्रले के भन्छ भने जुन घरमा सिमेन्टी प्रयोग हुन्छ त्यो घर बेकार घर भन्छ क्या, बुझ्नु कि भएन? भनेपछि अब हाम्रो घरलाई के भन्ने, हाम्रो घरलाई राम्रो घर पाइयो, सिमेन्टी लाग घर राम्रो होइन भन्छ शास्त्रले। अनि हामीले सबै संस्कार र संस्कृतिलाई भुल्यौं, संस्कार र संस्कृतिबाट हामी अलग्यौं, अनि यसो भएपछि धेरै कुरामा समस्या हुन्छ है। अलिकति के हुन्छ भने धर्म संस्कार र संस्कृतिलाई पनि हामीले भोल्यौँ भने धेरै कुरामा समस्या हुन्छ। जुन घरमा माटोहरू बनेको छ, जुन घरमा काठहरू प्रयोग भएको छ, दारू मयम गृहम श्रेष्ठम, आहा हेर्नु त, दारू मयम गृहम श्रेष्ठम, माटो र के अरे विशेष गरी काठ प्रयोग भएको घर त्यसमा पनि माटो है अनिखेर चाहिँ असाध्य राम्रो हुन्छ क्या। त्यसलाई के भनिन्छ भने सौम्यम प्राण विवर्धनम भनेर पढियो। त्यसमा चाहिँ मान्छे असाध्य शान्त हुने घर हुन्छ, प्रेम बढ्ने घर चाहिँ जुन घरमा माटो छ, जुन घरमा काठ प्रयोग भएको छ भनेको काठको खाँबा होला सायद। यो फलामले त राम्रो गर्दैन क्या, त्यही भएर हामी भन्ने गर्छौ फलाम बिमको मुनि सुक्न हुँदैन भन्छौ। आजभोलिको आधुनिक वास्तुहरूले के भन्छ फेरि थाहा छ, इन्जिनियरहरूले भनौँ न वास्तु भन्न पाइएन उहाँहरूलाई फेरि त्यसरी होइन, बिम मुनि सुत्यो भने भूकम्प आउँदा चाहिँ बिम चाहिँ भाँचिँदैन अरू भाँचिँदैन भन्छन्। त्यो एक क्षणलाई हेर्दा भएन नि, फलामबाट आउने नकारात्मक प्रभाव आफ्नो शरीरमा पर्यो भने शरीरभित्र क्यान्सर हुन्छ भन्छ, हड्डीमा समस्या हुन्छ, त्यो फलामको रातले हड्डी बिग्रिन्छ भन्छ क्या, दिमाग बिग्रिन्छ, टाउकोमा समस्या आउँछ भन्छ शास्त्रले। त्यसो भएको हुँदा अहिले मैले जसको चिनाएँ माटोको घर भन्नु मलाई बोल्न मन लागिहाल्यो फेरि, दारूमयम गृहम श्रेष्ठम सौम्यम प्राण विवर्धनम, कति राम्रो छ श्लोक। यस्तो खालको कुराहरू तपाईँले हामीले जान्यो भने धेरै कुरामा राम्रो हुन्छ। हामीले सिमेन्टीको घर होइन माटोको घर बनाउनु पर्छ है। एउटा एउटा उपाय भन्यौं, बाहिर पनि राम्रो त देखाउनु पर्यो होइन, कम्तीमा सानसानो घर बनाउनु पर्ने छ, पैसा पनि छैन भने त्यसमा पिर नगर्नु है, तपाईँ चाहिँ वास्तवमा धनी त्यहाँ बन्नुहुन्छ फेरि। अब पैसा हुनेले त घर गराउँदै गराउँदै ए भित्र चाहिँ जल जल जल किया, अब त सिमेन्ट भित्र पनि के आउन थाले, सिमेन्ट भन्दा बाहिर पनि त्यो घरभित्र के भन्छ त्यसलाई टाइल, ओहो पुरै भित्ता पनि हाल्न थाले। अब त हेर हेर रोग निम्त्याका, रोग निम्त्याका, हेर त आयु घटाएका, आफै आफ्नो आयु त बढाउने तर्फ लाग्नु नि है। हुन त नेपाली संस्कारमा बलिरहेको दियो फू फू गरेर आफ्नो नाममा चाहिँ के काटेर खाने मान्छे हामी हो, अनि किन हाम्रो राम्रो हुन्थ्यो र हुँदैन राम्रो। जुन दिनसम्म हामी सुध्रिँदैनौँ नि हामी बिग्रिरहेका छौँ, ध्यान दिनुहोला। अब अर्को भन्दै थिएँ मैले, सानो घर बनाउनु छ, गुरुदेव के गर्ने, दुई चार लाखमा घर बनाउन पाए हुन्थ्यो, यसो टिनको टर हालापा ठिकै हुन्छ, छोराछोरी पढाउनु छ तराईतिर भन्ने मान्छेले निसङ्कोच ट्याक्कै घर बनाउनु, ब्लकको अथवा इँटाको सर गाह्रो लाउनु, अनि बाहिरबाट आजभोलि अब हो जमाना अनुसार तपाईँलाई सिमेन्टी देखाउन मन लाग्यो बाहिर लाउनुहोस्, भित्र सुत्ने ठाउँमा खाना पकाउने ठाउँमा सबैतिर भित्तामा चाहिँ माटोको लेपन गुई गुई गाईको माटो के अरे गाईको गोबर अनिखेर चाहिँ आफ्नो खेतको माटो मुसेर मारिच भित्तामा हाल्नु, अनिखेर चाहिँ त्यो घरमा यसो एक वर्षमा दुईचोटि तिनचोटिसम्म गोबर माटोले मजाले लिपिदिनु, किटाडो पनि च्वेट, खर्च पनि जोगियो, कम खर्च हुन्छ प्लास्टरमा होइन, अनि सबै कुरालाई राम्रो हुन्छ। मलाई त्यस्तो घरमा बस्न ठुलो रहर छ, ठुलो क्या, म कहिले कहिले पहाडतिर जान्छु नि, मलाई वास्तविक यो झर्नामा मन लाग्दैन यो तराईतिर, तर यस्तो ठाउँमा अलिकति पहाडतिर एउटा कुरो के कमी कमजोरी छ भने त्यो पनि मलाई थाहा छ, पानी हुँदैन, माटै माटो खुट्टामा आउँछ समस्या के, तर त्यो माटै माटो नआउने उपाय छ नि त, मजाले गुन्द्रुक बिछ्याउने सफा गरेर राख्न सक्नु पऱ्यो राम्रो हुन्छ। मलाई याद छ म ओखलढुङ्गा गएको थिएँ नि अस्ति अरे पहिले माघमा, त्यहाँ गएको अनि उहाँले कार्यक्रम सुन्नुहुन्थ्यो जुन कर्ता हो उहाँ, अनि मैले भने ए दिदी यस्तो माटे माटो घरमा कसरी बस्ने होला है मान्छे भने, अनि रेडियोमा तपाईँले चाहिँ पहाडतिर गएर बस्न मन लागेको छ भने होइन भन्नुभयो उहाँले, अनि मैले भने यस्तो माटे माटो बिग्रेको माटो भएन, त्यहाँ त अलिकति पुरानो घर भत्किया थियो, आफूले बनाएको घर एक तले घर त्यो माथि टाढा आउन थालेपछि त्यो टाढाहरू भत्किन सक्छ, तल मजाले माटो एकदम दबाएर बनाउने हो भने असाध्य राम्रो घर बन्छ, असाध्य राम्रो। त्यस्तो घरमा आनन्द सुत्दा पनि क्या, गाईको गोबरको मक मक मक मक आउने गोबर शान्त मन हुन्छ। हाम्रो सिमेन्टीको घर छ, तातेको छ, काइन भएर त्यसले धुवा धुवा धुवा पोलेको छ बत्ती, अनि यता फर्क्यो सिमेन्टी उता फर्क्यो सिमेन्टी न त्यहाँबाट अक्सिजन छ न केही छ ए हरि अनि मान्छे बिरामी हुने रोगी हुने हस्पिटल गयो अनि औषधि खान थालिसकेपछि शरीर कमजोरी बनाउँछ अनि आयु घट्छ बेलैमा मरिन्छ बोल्दा बोल्दै खाँदा खाँदै मर्न पाए हुन्थ्यो हस्पिटलमा ए कति दिनसम्म छोरा बुबाहरूलाई चाहिँ दुःख दिएर भएको दुई चारलाई कमाएका बल्ला बल्ला कमा तँ पनि सकेर बल्ला मर फेरि होइन त्यसो हो क्या हामी कार्यक्रम ज्योतिष दर्पणको वसाईमा छौ कोही जिज्ञासु यतिखेर हुनुहुन्छ स्वागत वाला गरिहाल्छु म स्वागत गरे राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर अमरजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर आज भोलि कि आज मात्रै हुन सक्छ पानी परेको छ
2: अहिले त छैन हिजो पर्यो
0: अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्नुहुन्छ अहिले
2: आफ्नै गाडीमा हुनुहुन्छ
0: साल महिना गते तपाईँ भन्नु त
2: 2045 साल
0: छ गते सोमबार
2: दिउँसोको
0: 3:11 दिउँसो कुन जिल्लामा भयो जन्म बझाङ जिल्लामा यहाँबाट हेर्दाखेरि राशिको नाम चेतराज नाम आउँछ मेष राशि हुन्छ लग्नमा मंगल छ रिस उठ्छ बढी है टाउको दुखिरहन्छ होइन अनि दाँत पनि बिग्रेको छ नि खाइसक्यो अनि आँखा पनि बिग्रिया छ नि देब्रेपट्टिको कोखो मजाले दुख्छ है पेटको यतापट्टि क्या देब्रे हातको पेटपट्टि भनौँ न कमर भन्दा माथि दुख्छ होइन अनि देब्रेपट्टिको खुट्टा दाहिने खुट्टा चाहिँ झम झम पोल्छ होइन कहिले काहीँ हिँड्दा हिँड्दै बाटो भुलेर अर्को बाटो हिँड्नु भएको होइन याद छ त्यस्तो कुराहरू घटना तपाईँलाई आज म हो पर गएर आउँछु भनौँ अनि तँ कुन हुन्छ गन्तव्य त्यहाँ जान छोडेर अर्को अर्को बाटोमा पर पुगेर ए म त कहाँ आज हुन्छ स्याङ्ग भएर फर्किनु भएको छ होइन किन यस्तो भयो होला त है बाबुले भने मान्नुहुन्न त्यस्तै भइहाल्छ नि बाबुले भने मान्नुहुन्न पण्डितजीले भने मान्नुहुन्न अनि हुन्छ मान्नु भएन तपाईँलाई राहु चलेको छ नि अहिले थाहा छ तपाईँको घरको उत्तरपट्टिको साइडमा देवी स्थानहरू केही छ कहाँनिर पर्छ घर तपाईँको बङ्गल भनेको बझाङ जिल्ला त्यहाँबाट उत्तरपट्टि के छ मन्दिरहरू केही छ
2: मन्दिरहरू त छैन
0: उत्तरपट्टि साइडमा त्यहाँबाट उत्तरपट्टिमा दोष देखिन्छ तपाईँको ए उत्तरपट्टिको भन्दा भाकल रहेछ भाकल पुरा भएको छैन तपाईँको नसा एकचोटि चेकअप गराउनु है बेलैमा बिग्रिन सक्ने सम्भावना छ र अहिले राहु भन्ने ग्रह चलेको छ यो राहु ग्रह 64 वर्षसम्म चल्छ राहुको विशेष शान्ति गर्नु अहिले चञ्चल मन छ भ्रामरी भन्ने ग्रह पनि 40 वर्षसम्म चल्छ भ्रामरी र राहुको शान्तिहरू गर्नु पूजापाठ गर्नु राम्रो हुन्छ के छोटो जिज्ञासा छिटो राख्नु होला कार्यक्रमको समयको अन्तिममा छ आज है हजुर हजुर वैदिक जीवनमा लग्नमा मंगल छ मांगलिक परेको छ है अहिले छुट्टिन्छु मांगलिक शान्ति गर्ने दुईजनाको चुना दिउँसो हेराउनु होला अहिले छुट्टिन्छु आज है त राधेश्याम कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा बङ्गलबाट राखेर गइसक्नु भयो कार्यक्रममा सबै कुरा भन्न पाइएन कमेन्ट पनि हेर्न पाइएन खानबारी आउने कुरा पनि अब अन्तिममा थोरै भने खानबारी आउँदैछौ दिनैभरि नाम टिपाउनु होला नाम टिपाएर तपाईँको पालो हामी यहीँबाट तयारी गरेर आउनेछौ आजलाई कार्यक्रममा छुट्टिन्छु कति बेला उपस्थित हुन्छु तपाईँसँग राधे राधे।

0: गर्जन छ सधैँ बाजु झै रेडियो टाइगर 99.2 MHz।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
3: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रुको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारीमा पनि जोड। अमेरिकी गुप्तचर प्रमुखद्वारा पदबाट राजीनामा। पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको भनाए। र 3 वर्षपछि पहिलो पटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि। नेपाल खबरमा अब पूरा खबर। पाँच थरको याङबरग गाउँपालिका वडा नम्बर 2 गैराती आएको बाढ़ीले त्यहाँ सड़क, पुल र केही खेतीयोग्य जमीन तथा केही घरमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका अनुसार त्यहाँ मध्य पहाड़ी लोकमार्ग लगायत अन्य सड़कमा समेत क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको र केही समयमै क्षतिको पूर्ण विवरण आउने पाँच थर प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा लुम्बिनी थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ रहेका छन् भने अत्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, जुठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा, सुतीको कपड़ा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँ र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ।

0: देशमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको खबरमा छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकारवाला सबै सरकारी निकायलाई निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ। भक्तपुरमा हिजोदेखि शुरू भएको बैठकमा पार्टीको समग्र अवस्था र चुनावका बारेमा छलफल भएको छ। हिजोको बैठकमा चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघु पन्तले फागुन 21 चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्। अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनु भएको थियो। उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि उनले आक्रोशित हुनुभएको र केही बेर सवाल जवाफ भएको नेताहरूले बताएका छन्। पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै ओलीले आक्रोश पोख्नु भएको थियो। आफ्नै प्यानलबाट सचिवालयमा जिताएका नेताहरूले साथ छाडेपछि ओली संकटमा पर्नु भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उप 7 दिनभित्र सुनवाईको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। अब विदेशको खबर। अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख निर्देशक तुलसी गब्बार्डले पदबाट राजीनामा दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार उहाँले आफ्नै पतिको गम्भीर रोगका कारण यो निर्णय लिएको बताउनु भएको छ। उहाँका पति क्यान्सरसँग लडिरहनु भएको खबरमा उल्लेख छ। रिपोर्ट अनुसार गब्बार्डले हिजो ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामा बारे जानकारी गराउनुभयो। अब उहाँ आउँदो जून 30 मात्रै जिम्मेवारीमा रहने भनिएको छ। गुप्तचर प्रमुखको नेतृत्व पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डोले अल नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। 41 वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाका विरूद्ध 4-1 शानदार जितमा 2 गोल गर्दै अल नासरलाई साउदी व्यावसायिक फुटबल लीगको उपाधि दिलाएका छन्।

0: रोनाल्डो क्लबमा आएका तीन वर्षभन्दा बढी समयपछि यो टोलीको पहिलो ठूलो ट्रफी हो। जितको दुई दिन अघि मात्रै रोनाल्डो पोर्चुगलको विश्वकप टोलीमा समावेश भएका थिए। अल नासरले लीग तालिकाको शीर्ष स्थान दुई अङ्कको अन्तरले सुरक्षित गरेको छ। प्रतिद्वन्दी अल हिलाल अपराजित रहँदै दोस्रो स्थानमा सीमित भयो। रोनाल्डोले दोस्रो हाफमा आफ्नो 27 र 28 लीग गोल गरे। अल नासर 2-1 अगाडि रहेको समयमा रोनाल्डोले उत्कृष्ट स्वतन्त्र प्रहार मार्फत गोल गर्दै टोलीलाई 3-1 अग्रता दिलाए। त्यसपछि खेल सकिन 8 मिनट बाँकी हुँदा उनले नजिकबाट अर्को गोल थप्दै जित सुनिश्चित गरेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रुको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारीमा पनि जोड। अमेरिकी गुप्तचर प्रमुखद्वारा पदबाट राजीनामा, पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको भनाई। र तीन वर्षपछि पहिलो पटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
2: जोसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
3: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
2: ए के बिर्से भनेको त छातैको बिर्से छु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
3: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुवा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जो सुक्खा हुन्छ।
2: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
3: हुने बिहान काम दिउँसो आराम।
4: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
5: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
8: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो, भुरिगाउँ बर्दिया।
10: राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
11: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी

0: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि
2: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
4: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, इष्ट कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-0067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: गर्जन सँगै
1: बाजु झै
0: रेडियो टाइगर 99.2 MHz
2: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
6: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-699-71-777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
7: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
8: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
7: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
8: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्कपुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
7: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
8: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
7: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, प्रोपराइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।

0: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइकुल र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस् लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98124141116। फेरि सुन्नुहोस् है 98124141116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क वर्दिया।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाय, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: अर्को खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर खुशीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु फोक्सो पेट टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू
3: भिडियो एक्सरे ल्याब सेवा विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c LFT RSC युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइराइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: खुशीको खबर। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एक नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच तामाका भाँडाहरू कुर्सी टेबल ड्रम जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनेका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
5: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी दाल गेडागुडी अण्डा मासु माछा गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
7: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्रयाकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु पन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्रयाक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुड़िरहेका छन्। माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्रयाकको फाउण्डेशन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खा लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्रयाक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीड़बाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीड़बाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीड़बाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। COVID-19 को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको वहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिका भित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्डका लागि झण्डै 6 लाख जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानूनका छिद्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि शुरू भएको काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे शुरू हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र मालदिव्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा भने इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कड़ाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
5: तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
6: बाँके, बर्दिया, दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्ने कसुर फिलक थाहा पैलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्वट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
7: सम्पर्क नम्बर कार्यालय प्रमुख 98583488, सूचना अधिकारी 98583488, ओ फोन नम्बर 081550626, 550627, फ्याक्स नम्बर 081550426।
6: 24 घण्टा सम्पर्क कर सेकजिना मोबाइल नम्बर 98580553488, साथै पैसा निलग्ना नम्बर 107 समेत सम्पर्क गर्बी। ओ कार्यालय के इमेल CIAA@gmail.com। अख्य दुरूपयोग अनुसन्धान आयोगका कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंज बाँके।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
0: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
0: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: प्याजका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 93.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाँच्छै।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9845 51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ? याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याक देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्कले दक्षिण प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम रसाएको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98-120-41-116। फेरि सुन्नुहोस् है, 98-120-41-116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्क, वर्दिया।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो टाइगर 90.2 मेगाहर्ज, नामै काफी छ।

0: कानुनअनुसार कडा कार्वाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पढ्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: is he doing God?
1: Yeah.
0: That's just stupid.

0: स्थानीय शैक्षिक सत्र 2083 को विद्यालय भर्ना अभियान शुरू भइसकेको छ।
1: सबै बाल बालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता,
0: प्लान इन्टरनेसनल नेपाल, फेरी वातावरणीय विशेषता समूह, ई ग्रुपको साझेदारी, शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाको समन्वयमा, ठाकुर बाबा र बाह्रवर्गीय नगरपालिकाको सहकार्यमा सिकाइ सुधार परियोजना अन्तर्गत विद्यालय भर्ना अभियान सञ्चालनमा आएको छ। अब कुनै पनि बाल बालिका विद्यालय बाहिर रहनुहुन्न। सबै विद्यालय जाने उमेरका बाल बालिकाहरूलाई आफ्नो वरिपरिका पाएक पर्ने विद्यालयमा भर्ना गरौं र नियमित रूपमा पठन पाठनमा सहभागी गरौं।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षे डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
8: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता: डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
8: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
7: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
8: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको: एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसईडीएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
9: नौ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
10: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
9: जहाँ पाए त्यही जाने पनि होइन। भोलि नौ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
11: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: सब्सक्राइब।
1: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिना पछि अनिवार्य रूपमा सुरुवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: Human Resource Development and Research Institute, Babar Mahal, Kathmandu ko bharna sambandhi suchana.
4: Pravidik shiksha vikalpa ma hoina, samriddhi ko sankalpa ko rupma padau bhandai bigat 31 barsha dekhi pravidik shiksha ma samarpit yes college ma shaikshik satra 2083 ka lagi pramanpatra tahaka shaikshik karyakram haru health assistant, lab technician ra physiotherapy sahayak ma bharna khulyo.
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अपनाउन सुझाव।
0: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
1: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
0: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
1: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल र किर्गिस्तानको खेल चल्दै, आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-66788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो लाग्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको हलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको र यसले सबैभन्दा धेरै विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभावित भएका उहाँले बताउनुभयो। गर्मीले जनजीवन प्रभावित बनाइरहँदा विद्युत आपूर्तिमा समेत कठिनाई झेल्नु परेको र यसबाट शास्ति खेपेको नेपालगंजका शिवदत्त भट्टले बताउनुभयो। गर्मीमा शीतल बनाउने उपकरण बढ़ी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम तराईका जिल्लामा सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाई छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिकमा रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बच्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यसै गरी बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम पनि बिहान वा दिउँसो पछि मात्र गर्न प्राधिकरणले आग्रह गरेको छ। यसै बीच अहिले गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।
0: नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा हिजो र आज सञ्चालन गरेको कार्यशालामा कोशी प्रदेश र कोशी प्रदेश अन्तर्गत पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिका स्तरसम्मका नेतृत्व सहभागी थिए। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रको रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना गर्ने र संघ प्रदेश तथा पालिका बीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढीकरणका लागि जरा अभियानलाई तीव्रता दिने र पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि संकल्पका प्रमुख मुद्दा रहेका छन्।
1: नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेर बीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन डी प्याकेज नामक एक नयाँ कार्यढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्यकर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्।
0: विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टिदोष प्रति जनचेतना फैलाउने उद्देश्यले काठमाण्डु, वीरगंज र बिरता मोडमा र्याली आयोजना भएको छ। दृष्टि आई केयर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि आजसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी सयौं बाल बालिकाको प्रारम्भिक परीक्षण गरेको दृष्टि आई केयरका कार्यकारी निर्देशक डाक्टर भाइराज श्रेष्ठले जानकारी दिनुभयो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त शैक्षिक परामर्शदात्र संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1469 संस्थाहरू समावेश छन्। नवीकरण भएकाहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरू लाई नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीहरूलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारले कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ।
0: बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खोलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको सभापति गजुरेलले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो 3 दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, नेपालमा कुल मृत्युमध्ये नसरे रोगको हिस्सा झण्डै 71%, ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 गते कोशी संकल्प जारी गर्दै सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको छ। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा 1 शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्स भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा 1 अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप

0: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 7 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।
5: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। पाँच थरमा गएराती परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति। मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

0: चीनको साङशी प्रान्त स्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिलो जीत, किर्गिस्तान 3-0 को सोझो सेटमा पराजित।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, माथलो रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। गैराती अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले पाँच थरको याङ वरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार बाढ़ी पहिरोबाट याङ वरक गाउँपालिका एक लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घर गोठ बगाएको छ। यस्तै याङ वरक एक लामीटार स्थित भित्री सड़क खण्डमा लामीटारबाट चामलिङ डाँडा जोड़ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढ़ीले क्षति पुर्याएको छ। उता हिलिहाङ गाउँपालिका दुई लिम्बुनी पुल स्थित तमोर करिडोर सड़क खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढ़ीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै याङ वरक गाउँपालिका दुई दोभान स्थित पुष्पलाल मध्यपहाड़ी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढ़ीसँगै आएको ढुंगा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले अवरूद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति नभएको पाँच थरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो। यस्तै गए राती इन्द्रावती खोलामा आएको बाढ़ीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात अवरूद्ध भएको छ। ताप्लेजुङ र पाँच थरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको हो। ताप्लेजुङको सिदिङवा गाउँपालिका चार साबलाखु र पाँच थरको याङबरक गाउँपालिका चार थरपु जोड्ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढ़ीले क्षति गरेको हो। साबलाखुका स्थानीय सञ्जय पन्दाका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढ़ीले पुलमा क्षति पुर्याएको हो। जिल्ला खेलकुद शिक्षा तथा खेलकुद विकास मन्त्रालयले शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 का लागि नवीकरण भएका शैक्षिक परामर्श दात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,559 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराई राज्यका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। घरमै बनाएको ताजा खानेकुरा खान सकेसम्म जंक फूड नखान, खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ़नु अघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न, बालबालिकालाई चर्को खाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कता सम्बन्धी सूचनामा उल्लेख छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित सो प्रणाली लागू गर्न लागेको हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि ट्याग लगाइने छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 वर्षमा रचनात्मक काम गरेर जनताको मुहारमा खुशी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरहरू 14 महिनादेखि तलब ज्याला नपाउँदा मर्कामा परेका छन्। शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलन मार्फत मजदूर संघर्ष समितिले लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएकाले सरकारसँग आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
4: लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएको जनाएको हो। संघर्ष समितिका अनुसार उद्योगले 14 महिनाको तलब ज्याला भुक्तानी गरेको छैन भने तलबबाट कट्टा गरिएको 45 महिनाको सञ्चय कोष रकम र 35 महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन। 3 किस्तासम्मको बीमा प्रिमियम समेत भुक्तानी नभएको मजदूरहरूको गुनासो छ। मजदूरहरूले तलब नपाउँदा घर खर्च चलाउन, छोराछोरीको शिक्षा तथा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको मजदूरहरूले बताएका छन्। आर्थिक अभावका कारण केही कर्मचारी बिरामी परेको तथा हालसम्म 8 जना कर्मचारी तथा मजदूरको मृत्यु भइसकेको संघर्ष समितिले जनाएको छ। 2078 साल यता अनिवार्य अवकाश प्राप्त गरेका 132 जना कर्मचारी तथा मजदूरहरूले पाउनुपर्ने सेवा सुविधा समेत अझै नपाएको जनाइएको छ। राज्यले निजामती कर्मचारीलाई 15-15 दिनमा तलब उपलब्ध गराउने निर्णय गरिरहँदा आफूहरू भने 14 महिनादेखि तलबविहीन बनेको भन्दै शान्तिपूर्ण रूपले आफ्ना माग सरकारसँग राखिएको संघर्ष समितिका संयोजक देवेन्द्र झाले बताउनुभयो।
5: हाम्रो एउटा सिंगल मात्र माग हो ज्याला, र ज्याला बाहेक अरू हामी काममा पनि फर्कन तयार छु, काम गर्न पनि तयार छु। ज्यालाको व्यवस्था होस्, सरकार समक्ष हामीहरूलाई न्याय होस्, हामीहरू तलब पाऊ।
4: संघर्ष समितिले बाँकी तलब, ज्याला, सञ्चय कोष, नागरिक लगानी कोष, बीमा प्रिमियम तथा अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। एक समय गैडाछाप सिमेन्टका कारण देशभर परिचित उदयपुर सिमेन्ट उद्योग पछिल्ला केही वर्ष यता आर्थिक संकटका कारण पटक पटक बन्द हुँदै आएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामुदायिक रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एशियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकोले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले संचार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। सड़क डिभिजन कार्यालय बाँकेले सार्वजनिक सड़क क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सड़क ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सड़क सीमाभित्र स्थायी तथा वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगंज सड़क खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़कको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़क विस्तार तथा स्तरोन्नति कार्य प्रभावित हुँदै आएकोले सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र हटाउन भनिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाविका उच्चस्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाविका उच्चस्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाविसंघको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल ग्राहस्त उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसंघको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जनाउनु भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सीमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेपछि वर्षौंदेखि बिजुली बाल्न नपाएका गरीब परिवार अहिले बिजुली बाल्न पाउँदा निकै खुशी छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
6: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सीमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। ओडाले 2,00,000 बजेट विनियोजन गरेर आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको वडा अध्यक्ष बाजकुमार राईले बताउनुभयो। विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बाल बालिकाको अध्ययन घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
7: यसले चाहिँ अलिकति दलित बाल बालिकाहरू अलिकति पढ्न लेख्नको लागि पनि समस्या छ भन्ने कुरा आयो अनि आर्थिक स्थिति पनि अलिकति कमजोर भएको भन्ने पनि उहाँले आयो र त्यो पनि हो। त्यसो भएको हुनाले हामीले यति गर्दाखेरि चाहिँ अलिकति दलित परिवारहरूलाई पनि बाल बालिकाहरूलाई पढ्न लेख्नको लागि अनि केही अरू आफ्नो भराइटी कामकाजहरू गर्नको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले हाउसवाइफ गरिएको।
6: विद्युत सेवा उपलब्ध भएसँगै साँझ पखको अँधेरो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासीको भनाइ छ।
8: विद्युत आएर चाहिँ नेटवर्कको क्षेत्रदेखि लिएर सबै कुरामा भएको छ। हामीलाई हाम्रो आर्थिक अवस्था नै कमजोरी थियो, लाइनले पनि सकिरहेको थिएन।
9: त्यो आर्थिक अवस्था नै हामी चाहिँ कमजोरी नै हो सर। यसरी जोड्न बिगारै अब के समय पर्खिनै पर्ने कमाएर त्यो तत्कालका लागि चाहिँ जोडिदिनु भयो। अहिले चाहिँ राम्रो भयो कि त्यो पढ्न आउनु।
6: ओडाले गरेको यस कामले विपन्न दलित परिवारको बस्तीमा विद्युत पुगेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र काकोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको 4G सेवा पुग्न बाँकी रहेको र निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत 4G सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने टेलिकमले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको लिउ सेन्यू कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङसी प्रान्त स्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएको दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ, जसमध्ये 100 भन्दा बढ़ी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको, एकको अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। ताइयुआनको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारी सहित 755 जनालाई घटनास्थलमा उद्धारका लागि तैनात गरेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। अत्यधिक कामदारहरूले श्वास प्रश्वासका क्रममा दूषित ग्यासको सेवनले गर्दा घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ। खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानून अनुसार नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको ब्यूरोले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आफ्नो 4 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रूबियोले आज भारतको पूर्वी शहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानुभएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको बीबीसीले जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रूबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ। यता भारतका प्रधानमन्त्री मोदीले भने भेटका क्रममा क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षा सम्बन्धी विषयमा छलफल भएको बताउनु भएको छ। दुई देशबीच आर्थिक सम्बन्धलाई नयाँ ढंगले अघि बढ़ाउने प्रयास भइरहेका बेला अमेरिकी विदेश मन्त्री रूबियोको यो भ्रमण भएको हो। साथै इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटले भारतलाई गम्भीर रूपमा प्रभावित पारेको अवस्थामा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री यादवले बन्द उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो। रुग्ण उद्योगहरू सञ्चालनमा आए युवाका लागि रोजगारीको अवसर सृजना हुनुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 साल मंगिर 20 गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठानहरू रहेका छन्। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले एटीएम लाउन्ज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। वीरगंज भन्सार नाका भएर चालू आर्थिक वर्षको पहिलो 10 महिना अर्थात गएको साउनदेखि वैशाख मसान्तसम्ममा करिब 88,22,84,00,000 रूपियाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। गत आर्थिक वर्ष वर्षको पहिलो 10 महिनाको तुलनामा यस अवधिमा थप 6% निर्यात बढेको दुर्गन्ध भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। गएको आर्थिक वर्षको पहिलो 10 महिनामा दुर्गन्ध नाका भएर 84.25 करोड 82 लाख रुपियाँको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। दुर्गन्ध नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकहरूमा खानेतेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात हुने गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा दुर्गन्ध नाकाबाट मात्रै करिब 48.11 करोड रूपियाँ बराबरको भटमासको प्रशोधित तेल, 6.22 करोड रूपियाँ बराबरको फलफूलको जुस, 5.35 करोड 53 लाख रूपियाँको प्रशोधित सूर्यमुखी तेल, 1.04 करोड 7 लाख रूपियाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
12: काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपाली टोली शुरूआतबाटै खेलमा हावी भएको थियो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-13 जितेको हो। जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह एमा रहेको नेपाल 4 अंक सहित दोस्रो स्थानमा पुगेको छ। भारत 5 अंक सहित शीर्ष स्थानमा छ। किर्गिस्तान 3 अंक सहित तेस्रो तथा अंकविहीन मालदिव्स समूहको पुछारमा छ। नेपालले यो जीतसँगै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। आइतबार मालदिव्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ। शनिबारकै खेलमा भारतले मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गरेको हो। लगातार दोस्रो जीतसँगै भारतले सेमी फाइनलमा सम्भावना बलियो बनाएको छ। च्याम्पियनशीपमा आइतबार 3 खेल हुनेछन्। आइतबार नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेल भारत र किर्गिस्तान बीच सोमबार हुनेछ। पञ्चकन्या रूपन्देही सुपर लीगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लीग पनि उसैले हात पारेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 रूपियाँ र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले 50,001 रूपियाँ पुरस्कार प्राप्त गरेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी प्रदेशका केही स्थानहरूमा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक गर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका

Потому что моя царь вперед. पाँचथरमा गए राति परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति मध्य पहाड़ी लोकमार्ग अवरूद्ध उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह चीनको साङ्सी प्रान्त स्थित कोइलाखानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु र कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल

0: यो हो उज्यालो। मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
3: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
4: जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
4: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 71314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: अग्रणी जीवन बीमा कम्पनी, नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
0: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
1: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9865367788।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181। वेबसाइट झुले.com.np।
5: विकट पहाडी बाटोमा सधैँ अघि बढ्ने शक्तिशाली योद्धा, हिमाली बाटो अनि हर

0: नेपाललाई चाहिएको सहयोग टाटा योद्धा पिकअप न छुट्छ न रोकिन्छ।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 मा सम्पर्क गर्नुहोला।

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
0: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौ।
1: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
0: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
1: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
0: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
1: आग लागि बारे चासो राखौ, चनाखो बनौ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44282 42। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।